0: को आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर।
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-151,
6: मोबाइल 97460-00-454।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान।

0: भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
3: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
2: जान त जाने, बरु कहाँ जाने होला खै।
3: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सर।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 6 बजेको छ।
5: मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असोज 3 गते शनिबार, सन् 2026 सेप्टेम्बर 19 तारीक भदौ शुक्ल पक्षको अष्टमी तिथि, आज संविधान दिवस।
7: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: आज वार्षिक उत्सव मनाउँदै गरेका तेह्रथुमको रेडियो तिनजुरे 103.8 मेगाहर्ज र बझाङको रेडियो बुंगल 98.3 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
6: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
8: संविधान खै केही पुरै भएको छैन, भ्रष्टाचारी सजाय पाएकै छैन यिनीहरूले।
9: हामी त किसानी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन। हजुर,
5: 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता।
6: बजार भाव निरन्तर उकालो लाग्दै घिउ तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स वितरण क्रम समेत बढ़्यो।
5: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
6: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने, 20औं एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अल्पत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फिक्तलो छ। संघ प्रदेश र पालिका बीचको विवाद समाधान गर्ने अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक, आवास, खाद्य, शिक्षा, स्वास्थ्य कार्यान्वयन संरचना पनि अल्पत्र नै रहेका छन्। यसबीचमा संविधान संशोधनको बहस पनि शुरू भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले असीम शाहको नेतृत्वमा गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले 44,000 भन्दा धेरै सुझाव संकलन गरी प्रतिवेदन बुझाए पनि प्रतिपक्षी दलहरू प्रक्रियामा प्रश्न उठाउँदै बाहिरिएका छन्। संघीयता सहितको संविधानका 11 वर्ष संशोधन बहस शीर्षकको खबर नागरिक दैनिकले छापेको छ भने आजका अरू पत्र पत्रिकाले पनि यसबारेका खबर छापेका छन्। संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई स्मरण गरी आज संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको एक दशक बित्यो, यसको कार्यान्वयनबारे तपाईँ के भन्नुहुन्छ भनेर हामीले काठमाडौँ र ललितपुरमा भेटिएका केही नागरिकलाई सोधेका छौं।
5: मेरो नाम चाहिँ अञ्जु आचार्य। ललितपुरले राम्रै छ त अहिले। अब संविधानमा त सम्झिनु पर्ने कुराहरू त अब महिलालाई राम्रो गर्नु पर्यो, दलितहरूको आवाज आउनु पर्यो, गरौँ न, पीडितलाई गर्नु पर्यो, अरू भन्दा त्यही होइन। हामीले त पहिला के भयो के गयो त्यो त थाहा होइन, अहिलेकोलाई राम्रो गर्नु पर्यो हामीले भन्ने त्यही हो। त्यहाँभन्दा त के गर्न सकिन्छ, केही गर्न सकिन्छ।
6: मेरो नाम चाहिँ अधिवक्ता सञ्जय तिवारी। धेरै संविधान बने नेपालमा होइन, तर चाहिँ हामीले चाहिँ 2072 सालको संविधानमा हामीले धेरै मौलिक हक अधिकारहरू राखेका छौँ होइन। कता कता मलाई लाग्छ कि यो संविधानमा धेरै मौलिक हक अधिकार भएको कारणले गर्दाखेरि, धेरै स्वतन्त्रता पाएको कारणले गर्दाखेरि समाजमा अलिकति विकृति र विसङ्गति चाहिँ अलिकति बढेको हो कि जस्तो चाहिँ मलाई अहिले लाग्छ। राजनीतिक चेन्ज सँगसँगै एक किसिमको चाहिँ संविधान पनि चेन्ज गरेर सान्दर्भिक र एड्रेस गर्दै चाहिँ जानुपर्छ।
7: हजुर भन्नरी, हामी त किसानी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन हजुर। उहाँहरूको विचार हो हजुर, हामीलाई त के थाहा। उहाँहरूले राम्रो गरे राम्रो हुन्छ, नराम्रो गरे नराम्रो हुन्छ, यस्तै हो हजुर। के छ र एउटा ग्यास त यहाँ पाएको छैन।
8: म विक्रम गुरुङ। 72 सालको संविधानले नागरिकलाई सचेतना हुने, सशक्त हुने, आफैमा एवेरनेस हुने किसिमको कुराहरू, सुविधाहरू, धेरै कुराहरू चाहिँ नयाँपन आइसकेको छ, ठिकै छ।
7: मेरो सानो श्रेष्ठ हो यही कुमण्डल हो, फरक त अलिकति देखिया छ नदेखिया होइन, तर राम्रोसँग काम गरेर देखाएको भए पो काम देख्छ त। खालि आफ्नै भुँडी भरौँ, खालि आफ्नै भुँडी भरौँ, राम्रोसँग काम गरेर उ गर्नु पर्यो, त्यही हो सुझाव।
9: संविधान खै पुरै भएको छैन, महिलाको कुरा महिला हिंसा द्वन्द बढिरहेछ, यसको कहिले निवारण, कहिले यो निवारण गर्न कान खै आउँछ आउँछ भन्नुहुन्छ, कहिले आउँछ कहिले।
10: The
2: राजदूत नियुक्तिमा राजनीतिक भागभण्डा र सिफारिशको परम्परा बदल्दै सरकारले गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकतामा राखेको छ। खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेर 13 देशका लागि राजदूत सिफारिश गर्दा अधिकांश उम्मेद्वार राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका छन्। मन्त्री परिषदको हिजोको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान लगायत 13 देशका लागि राजदूतको नाम सिफारिश गरेको हो। खुल्ला प्रतिस्पर्धाका आधारमा राजदूत सिफारिश गरिएको यो पहिलो पटक हो। राजदूत नियुक्तिमा राजनीतिक आबद्धता भन्दा योग्यता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिइएको सरकारको दावी छ। मन्त्री परिषदको निर्णयसँगै लामो समयदेखि राजदूतविहीन रहेका विभिन्न नेपाली दूतावासमा नियुक्तिको बाटो खुलिएको छ। बाँकी 8 देश अस्ट्रेलिया, रूस, कतार, बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि सरकारले असोज तेस्रो साता राजदूत सिफारिश गर्ने तयारी छ। राजदूत नियुक्तिमा गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकता शीर्षकको खबर नयाँ पत्रिकामा छ। यस्तै बीच नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। हिजो बसेको मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063/5 संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले बताउनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ।
4: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
12: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता, अब जुनसुक जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाव मूल्य गएको साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाव गएको साउनमा 5.96% छ। गएको आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 मा औसत
13: बजार भाव 1.68% थियो। 2082 कार्तिक यता यस्तो बजार भाव निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। गएको कार्तिकबाटै बढ़न लागेको बजार मूल्यलाई पश्चिम एशियाको द्वन्द त्यसबाट सिर्जित वस्तु तथा सेवाको आपूर्तिमा कमीसँगै नेपालमा आपूर्ति व्यवस्थापनमा असहज हुँदा मूल्य वृद्धि भएको जानकारहरू बताउँछन्। यही बेला भारतमा पनि मूल्य बढ़न थालेकाले त्यसको असर पनि नेपालमा परेको उनीहरूको तर्क छ। साउन सम्मको मात्र यो तथ्याङ्क हो। भदौ 10 भोटेकोशी बाढ़ीले जनधनको ठूलो क्षति गरेको छ भने सड़क तथा पुलमा पनि क्षति पुगेकाले आपूर्ति व्यवस्थापनमा झनै समस्या सृजना भएको छ। यसको असर आउँदा दिनमा देखिने जानकारहरू बताउँछन्। सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाव उपभोक्ता मूल्य वृद्धि दर गएको साउनमा 4.28% बढ़ेको देखाएको हो। गएको साउनमा वार्षिक बिन्दु गत उपभोक्ता मुद्रास्फीति 5.96% छ। अघिल्लो वर्षको त्यही महिनाको यस्तो मुद्रास्फीति 1.68% थियो। साउनमा मुद्रास्फीति बढ़ेको छ भने रेमिट्यान्स भित्रिने क्रम समेत बढ़ेको छ। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गएको साउनको तुलनामा रेमिट्यान्स आप्रवाह 29.9% वृद्धि भएको छ। आर्थिक वर्ष 2083-84 पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचित 21.8 महिनाको वस्तु आयात र 18.8 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने समेत राष्ट्र बैंकले जनाएको कान्तिपुरमा खबर छ।
4: जुम्लाको पातारासी लामरी गाउँका हर्क बुढाको बेचैनीको राप हरेक दिन बढ़दो छ। 3 हप्ता भन्दा लामो समयदेखि छोराको खबर पर्खिरहेका वहाँ समय लम्बिँदै जाँदा झनझन आत्तिँदै गर्नुभएको छ। छटपटली वहाँलाई न भोक छ न त निन्द्रा। रसुवा हाइड्रो पावर सुरुङमा मजदूरी गर्न पुगेका एक्ला छोरा ध्रुव गएको भदौ 10 भोटेकोशी बाढ़ीपछि सम्पर्क विहीन हुनुहुन्छ। बाढ़ीपछि लामरी गाउँका 15 युवा बेपत्ता छन्। समग्र पातारासी गाउँपालिकाबाट भने 49 सम्पर्क विहीन छन्। पातारासीका यति धेरै युवा हराउँदा पनि खोजीका लागि स्थानीय सरकारले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ। सम्पर्क विहीन युवाका परिवारजन भन्छन् न सरकारको कोही मान्छे हाम्रो अवस्था बुझ्न गाउँ आइपुगेको छ, न सम्पर्क विहीन हाम्रा मान्छेको खोजीमा सरकार गम्भीर देखिएको छ। जुम्लाको एउटै पालिकाका 49 भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच माथिल्लो तिर्सुली एक जलविद्युत आयोजनाको टनेलभित्र खोज तथा उद्धार कार्यकै क्रममा थप 7 शव भेटिएका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट 3 टनेलभित्र छड़को जालीमा अल्झिएको अवस्थामा यसअघि हिजो 6 शव फेला परेका थिए र त्यसपछि 7 शव फेला परेको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य निरन्तर रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ।
13: मनास्लो हिमाल क्षेत्रमा रहेका तालतलैयाको जोखिम अध्ययन गराउन दबाव दिने उद्देश्यले माथिल्लो गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवा हिजोदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 ती युवाले मनास्लो क्षेत्रका हिमताल पोखरी हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अघि सारेका छन्। उनीहरूले मनास्लो आधार शिविर भन्दा माथि समुद्री सतहदेखि 4900 उचाइमा अनसन थालेका छन्। केही दिन अघि स्थानीय प्रशासन मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्यापलाई जानकारी दिएका उनीहरूले विभिन्न 8 बुँदा अघि सारेका छन्। आमरण अनसनको नेतृत्व गरेका स्थानीय दावा नुर्बु लामाले सिरान क्षेत्रमा मनास्लो हिमाल रहेको र त्यहाँ 1 दर्जन हाराहारीमा साना ठूला ताल रहेकाले ती तालबारे अध्ययन गरिदिनु पर्ने, तल्लो तटीय क्षेत्रका खोलामा पानीको बहाव बढ़दा सूचना प्रवाह गर्ने प्रणाली स्थापित गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। नागरिकमा खबर छ।
4: कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। कांग्रेसले हिजो आजदेखि ओडा अधिवेशन गर्दैछ। आज र भोलि आइतबार देशभर ओडामा अधिवेशन गर्ने तालिका छ। ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार ओडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या भने फरक रहेको छ। ओडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याको आधारमा फरक हुन्छ। एउटा ओडाबाट 23-75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले ओडा अधिवेशनका लागि सबै ओडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर 1 बाहेक अन्य ठाउँमा ओडा अधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा भने स्थानीय कार्यकर्ता संघको समन्वयमा केही दिन ढिला हुन सक्ने उहाँले बताउनु भएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस, आजबाट देशभर ओडा अधिवेशन शीर्षकका खबर आजका पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
14: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
14: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पुतलीको गणना तथा विविधता र वासस्थान पहिचान गर्न सातै प्रदेशमा बिग बटरफ्लाई काउन्ट अभियान चलिरहेको छ। बटरफ्लाई वाचर्स नेपाल र ग्रीनालय नेपालको सहकार्यमा भदौ 16 शुरू भएको वृहत पुतली गणना अभियान असोज 14 रहनेछ। नेपालमा पाइने पुतलीका प्रजाति, संख्या र ठाउँ पहिचान गर्न तथा फोटो खिचेर अध्यावधि गर्ने उद्देश्यले गणना अभियान चलाइएको ग्रीनालय नेपालका संस्थापक सिद्धार्थ सापकोटाले बताउनुभयो। यो चौथो गणना हो। ग्रीनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, दोलखा, सुनसरी, धनुषा, कास्की, तनहु, रूपन्देही, सुर्खेत, कञ्चनपुर लगायतका 25 ठाउँमा पुतली गणना भइरहेको छ। अभियानमा 100 भन्दा बढ़ी गणक संलग्न छन्। नेपालमा 695 प्रजातिका पुतली पाइएको अभिलेख छ। यसअघिको तेस्रो गणनामा देशभर 129 भन्दा बढ़ी प्रजातिका पुतली रेकर्ड गरिएको थियो। 5 दशकदेखि पुतली बारे अध्ययन अनुसन्धान गरिरहेका महेन्द्र सिंह लिम्बू भने नेपालमा 700 प्रजातिको पुतली पाइने दावी गर्नुहुन्छ। नेपालमा सबैभन्दा बढ़ी 392 भन्दा बढ़ी प्रजातिका पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ। त्यसपछि काठमाडौँ उपत्यकाको गोदावरीमा पाइन्छ। त्यहाँ 350 भन्दा बढ़ी प्रजातिका पुतली अभिलेख गरिएको छ। विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर र केसरी हिन्द पुतली नेपालको गोदावरीमा मात्र पाइन्छ। सातै प्रदेशमा पुतली गणना शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। सन् 2026 अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। भर्जिनियामा हिजो अग्रिम मतदान शुरू भएको हो। इडाहो, मिनेसोटा र साउथ डकोटा सहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन्। आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान शुरू हुनेछ। यो चुनावमा अधिकांश राज्यमा गवर्नर र राज्य विधायिकाका लागि समेत मतदान हुनेछ। आउँदो नोभेम्बर 3 हुने चुनावले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै चुनाव संचालनमा परिवर्तन ल्याउने प्रयास गरिरहनु भएको छ। उहाँको प्रशासनले गैर नागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढ़ाउने प्रयास समेत गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच मिनेसोटाका मुख्य निर्वाचन अधिकारी स्टब साइमनले चुनावी प्रक्रियाबारे भ्रम सिर्जना गर्ने अपुष्ट सूचना वा दावीबाट प्रभावित नहुन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। उहाँले मतदाताले विगतका चुनावमा जस्तै मतदान गर्न पाउने बताउनु भएको छ।
5: अब खेल खबर। बंगलादेशका क्रिकेट खेलाड़ी अकबर अलीले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएका छन्। कर्णाली एक्सले हिजो सामाजिक सञ्जाल मार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। 24 वर्षीय अली सन् 2020 बंगलादेशले पहिलो पटक जितेको आईसीसी 19 वर्ष मुनिको विश्वकप विजेता टोलीका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई 3 विकेटले हराउँदै बंगलादेशले उपाधि जित्दा अकबरले अभिजेत 43 रन बनाएका थिए। यो खेलमा अली प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।
4: खेलकै अर्को खबरमा आज 20 एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह हुँदैछ। जापानको आइची नायोगामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मनमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुवैमा भएको आयुवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका कास्य पदक विजेता हुन्। यस्तै मनमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। एसियाका झण्डै

0: सफ्ट टेनिस लगायतका खेलहरू भने शुरू भइसकेका छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतिसम्म चल्नेछ। अब केही खबर संक्षेपमा। गैराती मधेश प्रदेशको साथै गण्डकी बागमती र कोशीमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा भने सङ्खुवा सभाको तासीगाउँ स्टेशनमा 88.2 मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनुषाको कमला नदी पोर्ता स्टेशनमा पनि 40 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी मधेश र गण्डकीका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: रसुवाको भोटेकोशी हिमबाड़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण 7 दिनभित्र पठाउन सूचना गरिएको छ। यातायात व्यवस्था विभागले यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न समिति गठन गरेर विवरण माग गरेको हो। विभाग अन्तर्गतको क्षति मूल्यांकन समितिले क्षतिपूर्तिको तथा अन्य सम्बद्ध विषय समेतको आधार निर्धारण गरी राय सुझाव सहितको प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयलाई पेश गर्न विभागका निर्देशक केशव खतिवड़ाले बताउनु भएको छ।
0: संयुक्त राष्ट्र संघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको चासो उच्च रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो। खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरिरहेको पनि बताउनु भएको खबर गोर्खा पत्र दैनिकमा छ।
1: बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय तथा कार्यालयको दरबन्दी पुनरावलोकन गर्दै 144 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। यसैबीच भाषिक जातीय र सांस्कृतिक रूपमा नेपालको सबैभन्दा विविध प्रदेशमध्ये एक मानिने कोशीमा 13 स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
0: जी हजुरीमै फाइदा उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो,
0: 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता,
1: बजार भाव निरन्तर कालो लाग्दै घिउ तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स भित्रने क्रम समेत बढ़्यो,
0: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास,
1: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने, 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
0: र अन्त्यमा आजको कार्टुन। सामाजिक सञ्जालमा भेटिएको पुरानो कार्टुन लिएका छौं। संविधान दिवस सहित अनेक दिवस मनाउने गरिए पनि नागरिकमा भने त्यति साह्रो आशा र उत्साह छैन। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालयमा संविधान दिवस, एकता दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस लगायत लेखिएको लामै सूची छ। एकजना नागरिक भने हात थाप्दै त्यहाँ पुगेका छन् अनि सरकारका प्रतिनिधि जस्ता देखिने मान्छेले भन्दैछन्, के हात थापेको, दिवस मनाऊ दिवस। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि, लमजुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
7: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
8: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
9: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ, त्यही सिलाएँ नि।
9: अरू त्यहाँ

0: नमस्कार, म बसन्ता रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा बिहान 6:35 बजेको मर्सेङ्गदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै राष्ट्रिय शिक्षा दिवसको अवसरमा लमजुङमा विभिन्न कार्यक्रमको आयोजना। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सँगै निवृत्त शिक्षक तथा कर्मचारीलाई नगद सहित सम्मान। संविधान दिवसकै अवसरमा आश्रममा भोजन सेवासँगै फलफूल तथा खाद्यान्न वितरण। बेसी सरसामे सड़क 3 दिनपछि पूर्ण रूपमा सञ्चालन र प्रथम टूर दि लमजुङको तयारी पूरा, अहिले बिहान शुभारम्भ हुँदैछ।

0: अब समाचार विस्तारमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन 62-63 जनआन्दोलन उत्पीड़ित उपेक्षित वर्ग जाति क्षेत्र लिंग र समुदायका विभिन्न आन्दोलनको एकफलको रूपमा नेपाल पहिलो पटक संविधान सभाबाट गणतन्त्र संघीयता धर्मनिरपेक्षता समावेशी समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय सांसदले बनाउनुपर्ने कानूनहरू अझै पनि बाँकी छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधिसभा सदस्यको चुनाव भयो। चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधिसभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बने। यससँगै संविधान संशोधनको बहस शुरू भएको छ। संविधान दिवसकै अवसरमा राइनस नगरपालिकाले सर्वोदय सेवा आश्रममा फलफूल तथा खाद्यान्न सहयोग गरेको छ। राइनसमा रहेको सर्वोदय सेवा आश्रममा रहनुभएका ज्येष्ठ नागरिकको भरण पोषणका लागि नगरपालिकाले खाद्यान्न तथा फलफूल प्रदान गर्नुका साथै ज्येष्ठ नागरिकहरूलाई शुक्रबार बिहानको भोजन सेवा उपलब्ध गराएको हो। संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सन्दर्भमा नगरपालिकाले आयोजना गरेको खाद्यान्न वितरण कार्यक्रम राइनस नगरपालिकाका प्रमुख खड्गबहादुर गुरूङको अध्यक्षता एवं जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्णबहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा नगरपालिकाको उपप्रमुख पुष्पराज खनाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर नेपाली, प्राविधिक शाखाका प्रमुख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, सर्वोदय सेवा आश्रमका पदाधिकारी तथा कर्मचारी र आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको सहभागिता थियो। कार्यक्रमको संचालन राइनस नगरपालिका योजना शाखा प्रमुख रमेश थापाले गर्नुभएको थियो। संविधान दिवसका अवसरमा सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा उपस्थित भई ज्येष्ठ नागरिकहरूसँग आत्मीयता सार्दै मानवीय सद्भावका साथ राष्ट्रिय पर्व मनाइदिएकोमा आश्रमका तर्फबाट अध्यक्ष कृष्णराज ओलियाले आभार व्यक्त गर्नुभएको थियो। राष्ट्रिय पर्वका रूपमा मनाइने संविधान दिवसलाई ज्येष्ठ नागरिकहरूसँगको सहकार्य मानवीय सद्भाव र सामाजिक उत्तरदायित्वसँग जोड्दै सेवा आश्रममा मनाइएको नगरपालिकाले जनाएको छ। संविधान दिवसकै अवसरमा अहिले बिहान 7 बजे बेसीसरको मनाङ्गी चौताराबाट जिल्ला समन्वय समितिको सभाहालसम्म प्रभात फेरी कार्यक्रम आयोजना हुने भएको छ। राष्ट्रिय शिक्षा दिवस 2083 को अवसरमा विशेषकर नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने 17 विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार नगरपालिकामा औपचारिक कार्यक्रम सहित शैक्षिक सत्र 2082 आधारभूत तह माध्यमिक शिक्षा परीक्षा र कक्षा 12 परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरेको हो। आधारभूत तह स्तरीय कक्षा 8 नगर स्तरीय परीक्षामा उत्कृष्ट जीपीए ल्याएर सम्मानित हुनेमा सामुदायिक विद्यालयतर्फ बाल कल्याण महावी रामचुक्का कृष्ण सराई र जनकल्याण महावी जितिकी रिना विका रहेकी छन्। तर्फ युनिभर्सल एकाडेमीका सौगात पोहरा, ल्यानेस्टर माविकी छात्र अनुसा थापा, छात्र प्रणय विष्ट, न्यूइरा माविकी जेनिसा परियार रहेका छन्। यसै गरी नगरपालिकाले 2082 एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने 7 सम्मान गरेको छ। सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि भकुण्डेका समीर परियार र गंगामिलन मावि मकै डाँडाकी सबिना परियारलाई सम्मान गरेको छ। संस्थागत विद्यालयतर्फ 4 जीपीए ल्याउन सफल अर्थली प्याराडाइज माविका छात्र प्रथम श्रेष्ठ समीर पौडेल र संगम सापकोटालाई सम्मान गरेको छ भने युनिभर्सल एकाडेमीका छात्रद्वय निरूमा पौडेल र रोजिना गुरूङ सम्मानित भएका छन्। यसै गरी गत शैक्षिक सत्र कक्षा 12 परीक्षामा नगर स्तरमा उत्कृष्ट जीपीए ल्याउन सफल सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि भकुण्डेका शंकर विशी, जनकल्याण मावि जितिकी लक्ष्मी तामाङलाई सम्मान गरिएको छ। संस्थागततर्फ सम्मानित हुनेमा अर्थली प्याराडाइज माविका उज्जवल विकर, युनिभर्सल एकाडेमीकी छात्र वर्षा घिमिरे रहेका छन्। सम्मान कार्यक्रममा विशेषकर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल, उपप्रमुख पद्मा गुरूङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहरा, सामाजिक विकास समिति संयोजक मदन राणा, नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्म, नगर शिक्षा समितिका सदस्यहरू, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सम्मानित विद्यार्थी एवं अभिभावकहरूको उपस्थिति थियो। शिक्षा दिवसको महत्व तथा उद्देश्यमाथि प्रकाश पार्दै शिक्षा शाखा प्रमुख सृजना पाण्डे चिलवालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। राष्ट्रिय शिक्षा दिवसकै अवसरमा मर्सङदी गाउँपालिकामा पनि शैक्षिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। ज्ञान विज्ञान सिप उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ आयोजित कार्यक्रम सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर 7 का अध्यक्ष तिलबहादुर गुरूङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शिक्षा शाखा प्रमुख वसन्त बरूवा लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो। गाउँपालिकाले एसई परीक्षा 2082 उत्कृष्ट अंक ल्याउने विद्यार्थी, शैक्षिक सत्र 2082 कक्षा 5 र 8 को परीक्षामा पालिका स्तरमा उत्कृष्ट हुने छात्र छात्रा तथा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्याउने शिक्षकलाई सम्मान गरेको जनाएको छ। यसै गरी एसई परीक्षा 2082 सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, आधारभूत र प्राथमिक तहमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय र शैक्षिक सत्र 2082 शिक्षा दिवस 2083 निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको छ। गाउँपालिकाले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद फूलमाला, सम्मान पत्र र मायाको चिन्हसहित प्रोत्साहन गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी, भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड बेसी सहर, मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा।
0: पहिरोले बुधबार बिहानदेखि अवरूद्ध बेसर चामी सड़क 3 दिनपछि सञ्चालनमा आएको छ। मनाङको नासुङ गाउँपालिका 3 कोत्रेमा गएको पहिरोका कारण 3 दिनदेखि बन्द सड़क शुक्रबार बिहानदेखि आंशिक खुले पनि शुक्रबार साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मनाङ प्रहरीले जनाएको छ। माथिल्लो डाँडाबाट ढिस्को सहितको ठूला ढुंगा खसेपछि अवरूद्ध सड़क बुधबार र बिहिबार खुलाउने प्रयास गरिए पनि ढुंगा हटाउन नसक्दा सञ्चालनमा आउन सकेको थिएन। नेपाली सेनाले बम विस्फोट गराएर ढुंगा तथा पहिरो हटाएसँगै हिजो बिहानदेखि सड़क सञ्चालन आएको हो। सड़कका मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार जिल्ला सुरक्षा समितिले निर्णय गरी सड़कमा रहेको ढुंगा फुटाउन बिहिबार 2 पटक बम विस्फोट गरेको थियो। शुक्रबार बिहान आंशिक रूपमा खुलाइएको सड़क दिउँसो थप 2 पटक बम विस्फोट गरी ढुंगा फुटाएर सड़क पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो। सड़क खुलेसँगै साना तथा ठूला सवारी साधन सञ्चालनमा आएका छन् भने मनाङतर्फ आवाजावत गर्ने यात्रुलाई सहज भएको छ। करिब 65 किलोमिटर लामो बेसर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। मनाङवासीको आवाजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सड़क महत्वपूर्ण मानिन्छ। प्रथम टूर दी लमजुङ 2026 आजबाट शुरू हुँदैछ। लमजुङ साइक्लिङ संघको आयोजनामा आज र भोलि दुई दिनसम्म संचालन हुने प्रथम टूर दी लमजुङको शुभारम्भ अहिले बिहान हुने तयारी छ। साइकल यात्रामा सहभागिताका लागि विभिन्न जिल्लाबाट साइकल यात्रीहरू बेसी सर आएका छन्। लमजुङको पर्यटन प्रवर्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले संघले पहिलो पटक आयोजना गरेको यस कार्यक्रमका लागि देशभरका विभिन्न जिल्लाबाट 550 जना साइकल यात्रीले नाम दर्ता गराएको संघले जनाएको छ। यसअघि फदौ 19-20 र 21 गते हुने भनिएको कार्यक्रम रसुवा लगायतका जिल्लामा आएको विपत्तिका कारण सारिएको हो। जिल्लाको विशेषर कोलासुथा र मर्स्याङदी गाउँपालिका केन्द्रित कार्यक्रमको पहिलो दिन आज शनिबार विशेषरको सेराचोकबाट शुरू भई विशेषर चनीडाँडा बिम्दा बागलुङपानी कपुरगाउँ हुँदै खलेगाउँ पुग्नेछ। यसै गरी आइतबार खलेगाउँदेखि नायु घनपोखरा रूपलेफाँट खुदी स्थित साम्बाचोक सुरूङ मार्ग फुलबुले हुँदै हामखोलामा समापन गरिने आयोजकले जनाएको छ। यो यात्रामा जिल्लाका विभिन्न पर्यटकीय स्थल हुँदै 40 किलोमिटर पार गरिने आयोजक लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो। आयोजकले सहभागीलाई आधिकारिक टी शर्ट, यात्रा व्यवस्थापन, दुई रातको आवास, तीन दिनको भोजन, सांस्कृतिक कार्यक्रम तथा पानी, फलफूल, ऊर्जा, पेय र चकलेट सहितको रिफ्रेसमेन्ट उपलब्ध गराउने तयारी गरेको जनाएको छ। यस कार्यक्रम मार्फत लमसुङको पर्यटन प्रवर्धन, साइकल पर्यटनको विकास, स्वस्थ जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ। साथै स्थानीय कला, संस्कृति, आतिथ्यता र आर्थिक गतिविधिलाई टेवा पुग्ने तथा विभिन्न जिल्लाका साइकलिस्ट बीच अनुभव आदान प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि विश्वर नगरपालिका, कोलासुथर गाउँपालिका, मर्स्याङदी गाउँपालिकासँगै विभिन्न सरकारी तथा निजी संस्था व्यवसायी लगायतको सहयोग रहेको छ। सहभागीको सुरक्षा, व्यवस्थित संचालन र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिएको र यसलाई आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवको रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। सरकारले भारत, चीन, अमेरिका सहित 13 देशका लागि राजदूत सिफारिश गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो। बैठकले भारतका लागि निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि सिरञ्जङ थापालाई राजदूतमा सिफारिश गरेको छ। मन्त्री परिषद बाट सिफारिश भएका राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित देशबाट सहमति आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै शिक्षा दिवसको अवसरमा लमसुङमा विभिन्न कार्यक्रमको आयोजना। बेसी शर्मा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने 17 विद्यार्थीलाई सम्मान। मर्स्याङदीमा उत्कृष्ट विद्यार्थीसँगै निवृत्त शिक्षक तथा कर्मचारीलाई नगद सहित सम्मान। संविधान दिवसकै अवसरमा आश्रममा भोजन सेवासँगै फलफूल तथा खाद्यान्न वितरण। बेसीसर चामे सड़क 3 दिनपछि पूर्ण रूपमा सञ्चालन। बिहान 6:35 बजेको वर्षाङ्गी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0664204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
6: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865772।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ।
9: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
10: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
9: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
10: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।

0: कार्यक्रम रंग
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार आदरणीय साहित्यिक स्रष्टा मित्रहरू, सदा नै शनिबार 7 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुने कार्यक्रम रंगरस, हरेक हप्ता प्रसारण हुने रंगरसमा यहाँहरूका समक्ष मैले हरेक किसिमका कोसिलीहरू लिएर उपस्थित हुने गरेको छु। आज पनि म तपाईँसँग एउटा छुट्टै साहित्यिक कोसिली लिएर उपस्थित भइसकेको छु। आदरणीय मित्रहरू, आज 12 संविधान दिवस 2072 सालमा नेपाली जनताले 62-63 को जनआन्दोलनबाट प्राप्त बलिदान दिएर प्राप्त भएको यो संविधान नेपालीहरूको महान संविधान हो। यही संविधानलाई कार्यान्वयन र व्यवहारमा उतार्न जुनसुकै राज्य सत्ता भए पनि यसलाई व्यवहारिक बनाइनुपर्छ। नेपालीहरूको सुख शान्ति र समृद्धिको निमित्त अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। त्यसैले संविधान दिवसको मंगलमय शुभकामना एवं हरेक राजनीतिक दलका नेतृत्वहरूलाई संविधान कार्यान्वयनमा संविधानका नियम कानून पालनामा कटिबद्ध रही सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न लागिपरून् भन्ने कामनासहित म रंगरसमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय मित्रहरू, आज म तपाईँहरूको सामु एउटा छुट्टै कोसिली लिएर उपस्थित भएको छु। शुक्ल प्रवाह जो निबन्ध विशेषाङ्कको रूपमा प्रकाशित छ, जुन तनहुँ शुक्ल गण्डकीबाट प्रकाशित हुने यो साहित्यिक खुराक यहाँहरूका समक्ष प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। आज यो खुराक पसिरहँदा यहाँहरूको समक्ष मैले यस पुस्तकबाट प्रकाशकीय र सम्पादकीय रूपमा प्रस्तुत गरिएका केही प्रस्तुतिहरू पनि प्रस्तुत गर्न चाहन्छु। विषयवस्तुलाई यहाँहरूको समक्ष अगाडि बढाउन चाहन्छु। जीवन नदी हो, अनवरत बगिरहन्छ। जीवन वास्तविकता र अनुभूतिको दस्तावेज पनि हो। यिनै वास्तविकतालाई सिलाएर सुन्दर माला बुनिन्छ निबन्धमा। विषयको गहिराईमा पुगेर आफ्ना चीज विचार सम्प्रेषण गर्ने माध्यम नै निबन्ध हो। पढ्दा विषय जस्तो नलागे पनि गहन विचारको खानी हो निबन्ध। निबन्ध लेखनको इतिहास हेर्ने हो भने निबन्ध साहित्यको कान्छो विधा हो। नेपाली निबन्ध लेखनमा पृथ्वीनारायण शाहको दिव्योपदेश पहिलो निबन्ध हो भने आधुनिक निबन्ध लेखनको अभ्यास पनि त्यति पुरानो छैन। पछिल्लो समयमा आएर निबन्ध लेखनका रूपमा नियात्रा, आत्मजीवनी, संस्मरण आदि लेखनको अभ्यासलाई निरन्तरता दिएको पाइन्छ। नेपाली साहित्यको गद्य लेखनमा यो विधाले झनझन बढ़ी प्राथमिकता पाएको देखिन्छ। पछिल्लो समयमा आएर धेरै पाठकले यो विधाको थप रुचि राखेको पाइन्छ र यसभित्र थुप्रै प्रावधानको रूपमा नियात्रा, आत्मजीवनी, संस्मरण लगायतका रचनाहरू सम्पादित छन्। नेपाली भाषा तथा साहित्यको उन्नयनमा यो थप आकर्षक इट्टा थपिएको महसुस भएको छ। यो कृति लेख्नेहरूका लागि पनि समर्पित छ, पढ्नेहरूका लागि पनि उत्तिकै समर्पित छ। निबन्धमा काल्पनिकता भन्दा यथार्थलाई समेटिने भएकाले यस विधा लेखन कार्य थप रोचक हुन सक्ने सम्भावना देखिन्छ। शुक्ल साहित्य संगम तनहुँले विधा विशेषाङ्क प्रकाशन गर्ने सन्दर्भमा यो 6 विशेषाङ्क हो भने आफ्नो प्रकाशनको 17 अङ्क हो। विक्रम सम्वत 2066 शुरू गरिएको विधाको विशेषाङ्क प्रकाशनको कार्य निरन्तरता दिँदै यो प्रभावमा जम्मा 45 स्रष्टाहरूका रचनाहरू सम्पादन गरिएका छन्। यो विशेषाङ्क प्रकाशनमा सहयोग पुर्याउनु हुने गण्डकी प्रज्ञा प्रतिष्ठान, शुक्ला गण्डकी नगरपालिका, भीमार नगरपालिका, विज्ञापनदाताहरू, सहयोगी मनहरू, रचना पठाई सहयोग गर्नु हुने निबन्धकारहरू, सिगदेल अफसेट प्रेस परिवार, संस्थाका संरक्षक आदरणीय गुरू शेषमणि आचार्य, सल्लाहकार महानुभावहरू एवं रचना सम्पादनमा खट्नुहुने संस्थाका सहसचिव सुरज लम्साल लगायत कार्य समितिका साथीहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। आगामी साहित्यिक प्रकाशनमा पुनः भेट्ने वाचा गर्दै यहाँहरूको आत्मीय सल्लाहको सुझावको अपेक्षा राख्दछु। टुकादेवी पौडेल आचार्य, अध्यक्ष शुक्ला साहित्य संगम तनहुँ, हाल गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत रहनुभएको छ। आदरणीय मित्रहरू, यो प्रकाशकीय पछि म सम्पादकीय मण्डलको आफ्नो व्यक्त विचारहरू पनि यहाँ राख्न चाहन्छु। शुक्ल साहित्य संगम तनहुँको नियमित प्रकाशन शुक्ला प्रवाहको क्रममा
कथा विशेषांक 2066 ले विधा विशेष शुक्ल प्रभाका रूपमा प्रकाशन गर्ने तिथिको शुरूआत गरे सँगै यस पटक हामी निबन्ध विशेषांक लिएर उपस्थित भएका छौं। साहित्य लेखनको कान्छो विधाको रूपमा पछिल्लो समय द्रुततर विकासमा देखिएको निबन्ध लेखनको विकासलाई शुक्ल साहित्य संगमले पनि पछ्याउँदै आएको छ। पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट निबन्ध लेखन कार्यको थालनी भएको मानिए तापनि अहिले आएर निबन्धका विभिन्न प्रविधिले स्थान पाएको देखिन्छ। पछिल्लो समय प्रायोजनको नियात्रा लेखनले तीव्रता पाएको देखिन्छ। यस संग्रहमा नियात्रा, आत्मसंस्मरण र आत्मपरक तथा वस्तुपरक निबन्धहरू संग्रही छन्। यस संग्रहभित्रका निबन्धहरू मूलत सामाजिक विकृति, राजनीतिक भ्रष्टता, व्यङ्ग्य, निराशा, कुण्ठ, मानवता, प्रेम विद्रोह आदि जस्ता विषयवस्तुमा आधारित देखिन्छ। यस संग्रहमा विभिन्न सिद्धहत तथा उदीयमान निबन्धकारहरूका निबन्धहरू सम्पादन गरिएका छन्। निबन्धहरूको सूचीकरणलाई निबन्धकारको नामकरण वर्णकरण अनुसार राखिएको छ। यसरी सूचीकरण गर्दा मान मर्यादामा ठेस पुग्न गएमा सम्पादक मण्डल क्षमाप्रार्थी छौं समेत भनिएको छ। यस निबन्ध संग्रहमा सम्पादित निबन्धहरू प्रायशै इमेल मार्फत संकलन गरिएका छन् भने केही भने हामीले पाण्डुलिपिबाट सावार गरेका छौं। यस संग्रहित निबन्धहरूले पाठक वृन्दमा वैचारिक विद्वत्ताको विकास गरोस्, निबन्ध प्रेषित गरी र सहयोग गर्नुहुने सबै निबन्धकारहरूमा हार्दिक आभार प्रकट गर्दै विज्ञापन दाताप्रति यहाँहरूको आर्थिक सहयोगलाई धन्यवाद ज्ञापन गर्दछौ भनी सम्पादक मण्डलले आफ्नो विचार व्यक्त गरेको छ। आदरणीय साहित्यिक श्रष्टा मित्रहरू एवं साहित्यकार साथीहरू, म कार्यक्रम रंगरसमा आज शुक्ल प्रवाह नामको यो पुस्तक निबन्ध विशेषांकबाट मैले यहाँहरूलाई यो साहित्यिक खुराक पस्कँदैछु। आज म तपाईँहरूको माझमा यही पुस्तकबाट दुईवटा निबन्धहरू प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। पहिलो निबन्ध म तपाईँहरूको माझमा लुर्की जिन्दगी शीर्षकको एक नारायण भण्डारीद्वारा लिखित यो विषयवस्तु प्रस्तुत गर्न चाहन्छु। विषयवस्तु यसरी अगाडि बढ्छ। तपाईँले मानिसको शरीरमा अझ विशेष गरेर घाँटीको वरिपरि मासुका ससाना डल्लाहरू देख्नु भएको छ होला। बाख्राको एक प्रजातिको गर्दनको ठीक मुन्तिर मासुका ससाना डल्ला देख्नु भएकै छ होला। हो, त्यसैलाई लुर्को भनिन्छ। नेपाली वृहत शब्दकोले लुर्कोलाई बाख्राको कानमुनि झुन्डिएर रहेको मासुको लुर्कन भनेको छ। तरुल, भ्याकुर र जिठाको फूलको तुलुङ्ग झुन्डिएको लुर्को वा छोरी मान्छेको कानमा झुन्डिएको गहनाको लुर्को फरक महत्व होला सायद प्रकृतिमा जिन्दगीमा। अझ विस्तृत अध्ययन गर्ने हो भने अनेकौं जीव तथा वनस्पतिमा यस्ता सार्थक निरर्थक लुर्कोहरू भेटिएलन्, तर मेरो लेखनको विषय रहेन, खोजको विषय रहेन। जब आशा निराशामा परिणत हुन्छ अनि मानिसले आफ्नो जीवनलाई लुर्कोसँग तुलना गर्न थाल्छ। आशावादी हुने ठाउँ व्यक्ति, समाज र राष्ट्रले दिनुपर्ने हो। परिवर्तनको नारा उडालेर मौरीको रानीको गन्धसँग झुम्मिए झै झुम्मिएका पात्र जब रानी स्वार्थमा भाग्छ अनि रन्थनिन्छ र टोकाटोक गरेर मासिन्छ। एउटा व्यक्ति असल वा खराब जस्तो होस्, त्यसको कुण दोषको भागीदार उसको परिवार वा उसको समाज, उसको विद्यालय र उसको नियामक संस्था रङ्ग नै हो। एउटाको दोष अर्कोमा थोपारेर उम्किने प्रयास जब व्यक्ति, परिवार, समाज र रंगले गर्छ तब देशको अवस्था ओह्रालो लाग्छ र प्रत्येक नागरिकले जीवनलाई भैयातको लुर्को ठान्न थाल्छ। पढ्न जान्नेलाई देखेर नजान्नेले, खेल्न जान्नेलाई देखेर खेल्न नजान्नेले, धनीलाई देखेर गरीबले, सुन्दरतालाई देखेर असुन्दरले हीनता बोध गरेकै हुन्छ र आफ्नो जीवन निरर्थक ठान्छ। एकोरिन्छ, टोलाउँछ, बोल्दैन र गलत बाटो समाजमा पनि पुग्छ। उसलाई धनी हुनु थियो, धनी भयो, यसमा के को र किन हीनता बोध गर्ने? उसलाई खेल्न जान्नु जान्ने हुनु थियो र भयो, यसमा किन हीनता बोध गर्ने? उसलाई सुन्दर हुनु थियो र सुन्दर भयो, यसमा पनि किन हीनता बोध गर्नु? ऊ सुन्दर भए म पढ्न जान्ने छु किन नभन्ने? ऊ धनी भए म खेल्न जान्ने छु किन नसोच्ने? आफ्नो जीवनलाई लुर्को मान्ने हो भने उसको जीवनलाई पनि लुर्को किन नठान्ने? मलाई अमेरिकी इतिहास पढ्नु छैन, त्यो कसरी शक्तिशाली मुलुक? मलाई बेलायती लोकतन्त्र इतिहास पढ्नु छैन, त्यो कसरी लोकतान्त्रिक मुलुक? शक्ति सम्पन्न बन्नु र लोकतान्त्रिक बन्नुको अर्थ त्यो होइन जुन अरू कमजोर देशमाथि हैकम्प कायम राखुन्। मेरा नजरमा ती मुलुकको अस्तित्व नै कुनै लुर्को भन्दा कम छैन। म चिनिया बुझ्दिन एउटा जति चिनियाले नेपाली बुझ्दैन। म हिन्दी बुझ्छु तर जब ऊ हेप्न खोज्छ संस्कृति निकटता रहेर म बुझ्न
चाहन्न किनकि व्यक्तिका फरक फरक रुचि हुन्छन्। कोही कतै सफल या असफल हुन्छन्। मेरो नजरमा ती सबै लुर्कन नै हुन्। अहिले मैले देखेको देश र मेरो घाँटीमा पलाएको लुर्को अवस्था उस्तै देखेको छु। एउटा युवाले त्यस्तै देखेको छ, घाँटीमा पलाएको लुर्को जस्तो। संसार रूपी सिंह शरीरको घाँटीमा पलाएको लुर्को म, जो नहुनुको अर्थ छ, जो नहुनुको व्यर्थ अर्थ छ। आजकल दैनिक जस्तो एयरपोर्टमा एक दृश्य देख्छु, त्यस सम्बन्धी समाचार पढ्छु, एक किसिमको अत्यास लागेर आउँछ। म आफ्नै देशमा बस्नुपर्छ, आफ्नै देशको विकास गर्नुपर्छ भन्ने विचार राख्छु। हिमाल, पहाड, तराई, भित्री मधेसको भौगोलिक बनावटले आत्मनिर्भर बन्न सहज प्रकृतिको उपहार चटक्क बिर्सेर विदेशीको नोकर बन्न जाँदै गर्दा एउटा पत्रकारले तपाईँ दिँदै जाँदै हुनुहुन्छ, कस्तो लागेको छ भन्दा खुसी लागेको छ, नेपालमा बसेर काम छैन भन्ने युवाको उत्तर जब सुन्छु अझ बढी अत्यास लागेर आउँछ। म त्यो युवालाई मात्र दोष दिने पक्षमा छैन। गरिखाने शिक्षा पाएन त्यो युवाले, गरिखाने वातावरण पाएन त्यो युवाले, स्वयंको सम्मान हुने समाज पाएन त्यो युवाले, देशको आवश्यकता अनुसारको जनशक्ति तयार पार्ने रंगको नीति नहुँदाको परिणाम हो यो भन्ने बुझ्छु म। उसले देशलाई लुर्को ठानेर विदेश हानियो, म देशको अवस्था लुर्कोमा परिणाम हुँदै गरेको दृष्टि देखेर टोलाइरहे। जीवनले लुर्कोसँग तुलना गर्नुको मुख्य कारण जलन हो। त्यो त्यस्तो म यस्तो, त्यो देश त्यस्तो मेरो देश यस्तो, त्यो देशको पार्टी र नेता यस्ता मेरो देशको नेता यस्ता, त्यो समाजको शिक्षा यस्तो मेरो समाजको शिक्षा यस्तो। यदि कसैसँग तुलना गरिँदैन थियो भने सायद जीवनलाई लुर्कोसँग तुलना पनि गरिँदैन थियो होला, सायद प्राकृतिक जीवन पो ठिक थियो कि। हेर्नुहोस् न प्रकृतिलाई पनि कहाँ सुख छ र, जाडो होस् या गर्मी, बिहान होस् वा बेलुका, कुन समयलाई निर्दोष देखेको छ र मान्छेले? घाम लागे पनि दोष, घाम नलागे पनि दोष दिन्छ मान्छेले, पानी परे पनि दोष, पानी नपरे पनि दोष दिन्छ मान्छेले, हावा चले पनि दोष, हावा नचले पनि दोष दिन्छ हावा मान्छेले। प्रकृति आफ्नै गतिमा बहन्छ। जब मान्छेले प्रकृतिमाथि खेलवाड गर्छ अनि भोग्छ प्रकृतिको प्रतडावना, देख्छ प्रकृतिको रौद्र रूप र हीनता बोध गर्दै जीवनलाई लुर्को ठान्छ। काठको काम गर्ने काठे किरो, माटोको काम गर्ने माटे किरो, सुनको काम गर्ने सुने किरो, किताब पढ्ने किताबे किरो, राजनीति गर्ने फोहोरी किरो, जसले काठको सदुपयोग गरेर सहयोग गर्छ उसलाई म कसरी लुर्को मानु? माटोलाई कुटपिट गरी आकार दिन्छ म कसरी लुर्को ठानु? सुनलाई पिटेर आकार दिन्छ म कसरी लुर्को सोचु? पढ्ने त दुनियाँमा अज्ञानतालाई धुलो चटाएको छ, म लुर्को मान्नै सक्दिन। सायद म राजनीति प्रति दुराग्रही बने। राजनीति समग्र विकासको धोतक बन्नुपर्ने हो। जब राजनीतिले दिशा समातेन त्यो निराशाको लुर्को म भित्र पढायो अनि भन्न बाध्य भए मेरो परिवेशमा, मेरो समाजको परिवेशमा, मेरो देशको परिवेशमा म ठोक्कुवा साल भन्छु, राजनीति फोहोरी खेलको लुर्को हो। अहिलेको यस्तो फेसबुक जस्तो प्रविधिको विकार क्रूर हिटलरको समयमा भएको भए उसको जीवनकाललाई कतिले लुर्को ठान्दा हुन्? गान्धी नागी नाङ्गिदा हुन्छ सहवासले, मण्डेला कि पत्नी देवीचारिणीमा दराउँदी दरिदी हुँदी हुन्, क्रुसमा टाँगिएका जिसस या लीलावन्त कृष्ण सबैले उनीहरूलाई नै लुर्कोसँग तुलना गर्दा हुन्। धन्यको अहोभाग्य उनीहरूको समयमा प्रविधि थिएन र महान बने कुनै न कुनै रूपमा। तपाईँ मभित्रको प्रेमको कुरा खोज्नुहोला, नखोज्नुहोस् त्यो अधुरो प्रेमको कुरा। यो नबुझी साध्य हुन्छ, नभोगी साध्य, नपाई साध्य हुन्छ, नगरी साध्य हुन्छ, नदेख्दासम्म को हो को हो, देखेपछि माया म हो। उनी मेरो जीवनकी वास्तविता हुन्। उसले बाँच्ने र बचाउने बाटो देखायो। उनी मेरी साहित्यिक गुरु हुन्। उनी मेरी प्रेमिका पनि हुन्। उनी मेरी ऊर्जा हुन्। उनी मेरी सर्वस्व हुन्। तर यो न म उनलाई भन्न सक्छु, न उनी त्यसो मान्छिन्, थाहा छैन। उनी पनि मलाई गुरु ठान्दी हुन्, प्रेमी ठान्दी हुन्, सर्वस्व मान्दी हुन्। हरेक साँझ ख्याल ठट्टामा बाहेक उनी फरक हुन् अनि म फरक हुँ। धिपिक्क बोल्न नपाई निभेको बत्तीको के बयान गरू जो लुर्को भन्दा कति पृथक छैन। अनि भन्न मन लाग्छ अर्थ न व्यर्थको लुर्को, जस्तै समयको लुर्कोमा झुन्डिएको जिन्दगी, समुद्रको बीचमा महाद्वीप, खुब भोगिस युवा जिन्दगी। प्रेमको कुरो उठान गर्ने उद्देश्य थिएन मेरो। म प्रकृति प्रेमी मान्छे, प्रकृति सत्य र बाँकी असत्य मान्छु म। त्यसैले त म प्रकृति सत्य जगत मिथ्या भन्छन् हाम्रा पूर्वीय दर्शन।
पश्चिममा दर्शन पनि पूर्वीय दर्शनभन्दा पृथक कसरी पो हुन सक्थ्यो र? आखिर ती पनि त रूप रंगमा मात्रै पृथक त हुन्। हुन त दर्शन भनेको देख्नु हो, बुझ्नु हो, अनुभूति हुनु हो। अनेकानं ईश्वरको कल्पना गरेर विभक्त छ वर्तमान समाज। मैले ईश्वरको अनुभूत नगरेको होला, ईश्वरको अस्तित्वमा म शंका राख्छु। ईश्वर बोक्सी भूत आदि सबै एक से एक लुरको हुन्, त्यो भन्दा तुर्लुङ्ग झुन्डिएका ठूला लुरका हुन्। त्यही ईश्वरका नाममा विभक्त समाजको मनुष्य स्वरूपी किरा तपाई मैले मान्छेलाई किरा भनेकोमा नसन्किनु होला। जीवन विज्ञानले जे माने पनि आखिर जीव विज्ञानले मानिस र एउटा किरालाई एउटै कोटीमा जो उभ्याएको छ हो थाहा छ। जिन्दगी पटापेक्ष हुनुछ, संसारको निर्माण भए जस्तै देशको पनि एक दिन पटापेक्ष हुनुछ। आदरणीय मित्रहरू, हामी यतिन्जेलसम्म तपाईँहरूको माझमा यो शुक्ल प्रवाह जो निबन्ध विशेषाङ्कबाट लुरको जिन्दगी उपशीर्षकबाट यो निबन्ध प्रस्तुत गरिरहेका थियौं। अब भने तपाईँलाई एउटा कविता छोड्दै आनन्दित तुल्याउन म नेपथ्यभित्र रहन चाहन्छु।

ध्वंस हुने भयो किनभने अत्यन्त खोला बढ्यो प्राणी मात्र लडे भनु र कसरी सिङ्गो पहाडै लड्यो आँखाले सकिएन हेर्न सजिलै खै कुन्नी के बग्यो पहिले गोठ हुँदा हुँदै पछि अहो सारा बगाई लग्यो व्यर्थै आउँछ यो असार महिना लाग्दैछ अहिले किन चाहे सक्दछ यो झरी परिरहे पृथ्वी बगाई दिन आएरै पहिरो अचानक हो बाटो हराएपछि।

0: हुन्छ सधैं बसन्त ऋतु यो बर्खा नआओस् बरु आए हुन्छ सधैं बसन्त ऋतु यो बर्खा नआओस् बरु।
1: पुनः नमस्कार छ आदरणीय मित्रहरू, हामी कार्यक्रम रंगरसमा तपाईहरूको बीचमा आज यो निबन्ध प्रस्तुत गरिरहेका छन् जुन लुरको जिन्दगी उपशीर्षकको बाँकी विषयवस्तुलाई पुनः अगाडि बढाउन चाहन्छु। पटापेक्षा हुनु अघि विकसित हुनु छ, धनी हुनु छ, सुखी हुनु छ, तर के यसै गरी मैले मेरो युवाले देशको समाजको त्यो रूप देख्न पाउला? अनि मैले तपाईँले उसले यसले देश समाज र जीवनलाई औचित्यपूर्ण लुरको कसरी मानौ? यो निरर्थक लुरको नै हो। कोही भन्छन् लुरको क्यान्सर हो, कोही भन्छन् लुरको धनको पोको, सौन्दर्य प्रेमी भन्छन् लुरको असुन्दरता हो, भुक्तभोगी भन्छन् सुन्दर असुन्दर स्वभाव समभाव हो, समुद्रको गर्वमा डुब्दै गरेको मालदीप, बंगालको खाड़ी, जापानको किनारा, विश्वयुद्धहरू, अहंकारको उपाय, तेस्रो विश्वको संकेत, ध्वस्त युक्रेन, हमासको अकाल, अस्तित्वको मृत्यु, बाघको पञ्जाको हरिण भन्दा कतै कम छ र खुब भोगी जिन्दगी। ऊ भन्दै थियो चुरोटको धुवा जिन्दगी हो कि भनेर तानी हेरे, बुझ्ने भन्दै थियो चुरोटको धुवा क्यान्सरको, रनाई सम्पत्तिको बन्दगी, भोग्नेले के भोग्यो त्यो चुरोट, बुझ्नेले के बुझ्यो त्यो चुरोट, म भने खुब टोलाएर हेरे त्यो सिङ्गो चुरोट क्रमशः रित्तिँदो छ, खरानीको थुप्रो माथिल्लो दिशा समातेको पिरो धुवा, अलिकति ऋतु जीवन, अलिकति आनन्द, अलिकति क्यान्सर, बहुरूपी संसार देखे, मेरो घाँटीमा पलाएको लुरको जस्तै नै खाना मागेको छ, नाना मागेको छ, समयको गर्वमा विलीन लुरको जिन्दगी, खुब भोगी जिन्दगी, म मात्र विरोधका लागि विरोध गर्दिन, म मात्र फाइदाका लागि समर्थन गर्दिन, वस्तु वा दृश्य एउटै हुन्छ तर हेर्ने नजर पृथक पृथक हो, म वस्तु वा दृश्यलाई नाप्ने गर्छु, उसको उचाइ गोलाई लम्बाई मोटाई आधारमा मूल्याङ्कन गर्छु र निर्णयमा पुग्छु, त्यसैले मैले गरेका मेरा निर्णय प्रति मेरो आत्माले धिकारेको छैन, तर नि म मात्र लुरको हुँ, तर नि म सल्किएको चुरोट हुँ, थाहा छैन लुरको हराउनुको, थाहा छैन चुरोट रित्तिनुको, मजा उस्तै हो या बेग्लै, अलिकति लुरको अलिकति चुरोट घाँटीमा पलाएको लुरको जिन्दगी, सल्किएको ठुटो चुरोट जिन्दगी, खो भोगी जिन्दगी, जीवनलाई सहज लिनुस् मैले चाहिँ, धेरै पढेको जीवन मात्र कहाँ सफल हुन्छ र विदेशिनीहरूको जीवन मात्र कहाँ सुन्दर छ र अनेकौं लुरकोहरूमा झुन्डिएका छन् ती जीवन पनि, हेर्नुहोस् त डाक्टर इन्जिनियर पाइलटको पैसा र व्यस्त जीवन, पैसेको रूखबाट पैसो टिप्ने सपना देखेर विदेशी काहरूको जीवन, तपाई वैद्यकोमा जानुस्, धामीकोमा जानुस्, डाक्टरकोमा जानुस्, बग्रेल ती खुलेका भाषी कोचिङ सेन्टरमा पुग्नुहोस्, एउटा एउटा रोगको उपचार पाउनुहुन्छ, एउटा एउटा समाधानको उपाय पाउनुहुन्छ, धामीले बौसीको कुरो राख्ला र भाले माग्ला, वैद्यको बाथ कप र पित्तको कुरो राख्ला र नियमित औषधि सेवनको कुरो राख्ला र पैसाको हिसाब किताब राख्ला, डाक्टरले त अझ बढी के के परीक्षणको निर्देशन देला, यो तत्व बढी र त्यो तत्वको कमीको फेयरिस त देखाउला, यी सबैसँग हाल टार्ने उपाय होला तर टाल काल टार्ने उपाय छैन, यी सबै एक सी एक लुर्काहरू हुन्। मसँगै पढ्दा कक्षा आठमा फेल भएको विद्या सुन्दर विद्वान नभए पनि उसको जीवन सुन्दर छ, उसको जीवन अर्गानिक छ, माटोसँग सिङ्गौरी खेल्दै माटे हात कछाडमा पुछा पुतपात पारेर अनि खाँदाको नेपालीपन म कहाँ भुल्न सकेको छु, आखिर माटोको शरीर माटोमा नै मिल्ने हो, समयले मानिसलाई गजबसँग लुर्क्याउँदो रहेछ, वसन्तको आगमनसँगै एउटी चरी फलाग्छे, काफल पाक्यो काफल पाक्यो, त्यो आवाज सुनेर म मेरी आमासँग प्रश्न गर्थे, आमा त्यो चराले के भनेको किन कराएको, मेरी आमा सुनाउनुहुन्थ्यो त्यसको बारेमा समाजमा चलेका किम्बदन्ती, बाबु आमा नभएका टुरा दाजु बहिनी थिए रे, खानाको खोजीमा दाजु बहिनीलाई छोडेर निस्क्यो रे, बहिनीले बिलाउना गर्दै रुन थाली रे, काफल पाक्ने बेलामा म फर्केर आउँछु तिमी नरोई बस है भन्यो रे, काफल पाक्दासम्म ती नीति दाई नआएकोले बहिनीले बिलाउनामा परेरै मरिरे, त्यही बहिनी यो जन्ममा चरी बनेर अहिले रात दिन काफल पाक्यो भन्दै कराउँदै दाईलाई खोज्दैछ रे, त्यति बेला पक्कै होला भन्ने लाग्यो र मलाई चित्त बुझ्यो, आज मेरी आमाले बताउनु भएको त्यो कुरो सही हो त भन्ने लाग्छ, न कुखुराको भाले बाख्रा कुखुरी कहाँ भनेको, न कोइलीले कोहो कोहो भनेको, न काफल पाके चरीले काफल पाके भनेको हो। बातै बित के हो त्यो खोजको विषय होला। अहिले फेरि इतिहास दोहोरिएको छ। त्यो रात दिन काफल पाक्यो भने हेरे काफल पाक्यो भन्दै काफल पाक्यो चरीको आवाज सुनेसँगै मेरी छोरी आर्याको जिज्ञासा बढ्यो। जब म सानो थिएँ ती तमाम जिज्ञासा म भित्र नि थिए। अहिले मेरी आमाले सुनाएको ती कथा आर्यालाई सुनाएर चित्त त बुझाए तर आफ्नो मन बुझाउन सकेको छैन। यसको वैज्ञानिक नाम क्याकुलस माइक्रो टेरस रहेको कसरी बुझाउ। गजब छ लुरको जिन्दगीमा काला बादलमा चाँदनीको घेरा। शुक्ल फाँटा चारबाट लेखिएको यो निबन्ध एकनारायण भण्डारीको यो विषयवस्तु। आदरणीय मित्रहरू, हामी कार्यक्रमको करिकरी अन्त्यतिर आइसकेका छौं। हरेक हप्ता शनिबार यसै समय प्रस्तुत हुने कार्यक्रम रंगरसमा तपाईँहरूलाई कुनै न कुनै किसिमले आनन्दित तुल्याउन मैले बेग्ला बेग्लै किसिमका साहित्यिक खुराकहरू पस्कने जमर्को गरिरहेको छु। र आज 12 संविधान दिवस, यहाँहरूले संविधानलाई मर्यादित बनाउनुहोस्, त्यसलाई नियमसंगत बनाउनुहोस्, त्यसलाई पालना गर्नुहोस् र राज्य सत्ताले पनि संविधानमा लेखिएको कुराहरूको पालना गर्दै कानून बनाउने जमर्को गरोस् र सम्पूर्ण नेपालीहरूको चाहना आकांक्षा र सपनालाई पूरा गरोस्। सुखी नेपाली समृद्ध नेपालको कल्पना पूरा होस् र भविष्यमा समृद्ध नेपालको कल्पना गरेर नेपाली जनताले चुनेर पठाएका जनप्रतिनिधिहरूले राम्रो नेपाल सुन्दर नेपाल बनाउन सकुन् भन्दै त्यो प्रेरणा मिलोस् भन्दै र आज तपाईँहरूले कुनै न कुनै तरिकाले संविधानलाई मनाउने वाचा गर्नुहोस् र साँझमा आफ्नो घरका बरन्डाहरूमा शुभ दीपावली गर्नुहोस् भन्दै आगामी हप्ता फेरि पुनः भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। जय साहित्य, जय।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छुट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरुङ, अध्यक्ष लमसुङ भारतीय भूपसैनिक विकास समिति लमसुङ।

0: Mania.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244

0: बत्सलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
1: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील जाली, स्टील फ्रेङ, ट्रच, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
3: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्य ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0663520166, 9855045248, 9841238555 र 9855045357 लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर लमजुङ। हार्दिक आभार। विशेश्वर नगरपालिका 89 उपल्लो मकैडाँडा निवासी हाम्रा पूजनीय पिता सुबेदार नरबहादुर रिमालको मिति 2083 भदौ 24 गते 86 वर्षको उमेरमा भएको स्वर्गारोहणले हामी सम्पूर्ण रिमाल परिवार शोकमा डुबेका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हामीप्रति सहानुभूति राख्दै समवेदना प्रकट गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौ। साथै यही असोज 5 गते 13 दिनको पुण्यतिथिमा हाम्रा आफन्तजन, छरछिमेकी, इष्टमित्र लगायत सहारा जाने समस्त महानुभावहरूलाई गहुँ तथा प्रसाद ग्रहणका लागि उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। स्थान तथा समय उपल्लो मकैडाँडा स्थित आफ्नै निवासमा बिहान 7 बजे। श्रीमती सरस्वती रिमाल, छोरा बुहारीहरू लक्ष्मण रिमाल, गुणमाया रिमाल, रामबहादुर रिमाल, नानुमाया रिमाल, देवबहादुर रिमाल, सरिता रिमाल एवं समस्त रिमाल परिवार उपल्लो मकैडाँडा लमजुङ।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 8 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: नमस्कार, म मीना गुरूङ। प्राविधिक मित्र दिलुसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अनुपन्न क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानवाधिकारमा आधारित संरक्षण, सहअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौ। आजको कार्यक्रम भने हामी मनाङमा मनाइने यार्तुङ अर्थात घोड़े जात्रा र साइनो परियोजना अन्तर्गत निर्माण भएको यार्तुङ घोड़े जात्रा घर निर्माणले सो सांस्कृतिक परम्पराको संरक्षणमा पुर्याएको टेवाबारे केन्द्रित रहेर कार्यक्रम बनाएका छौं। मनाङको यार्तुङ घोड़े जात्रा पर्व माथिल्लो मनाङका समुदायले खेतीपातीको काम सकेपछि मनाउने परम्परागत सांस्कृतिक पर्व हो। यस पर्वमा राम्रो कृषि उत्पादनको कामना गर्दै घोड़ा दौड़, परम्परागत लामा नाच, गीत संगीत तथा सामूहिक भेटघाट र पूजा गरिन्छ। विगतमा मनाङका विभिन्न क्षेत्रमा मनाइने यार्तुङ अहिले मुख्यत माथिल्लो मनाङ क्षेत्रमा प्रचलित रहेको पाइन्छ। घोड़ालाई सांस्कृतिक तथा सामाजिक जीवनको महत्वपूर्ण अंग मानिने भएकाले यार्तुङले स्थानीय संस्कृति, सामुदायिक एकता र घोड़ा पालनको परम्परा संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ। यसै पर्वको संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले साइनो परियोजना अन्तर्गत यार्तुङ अर्थात घोड़े जात्रा गराउने घरको पुनर्निर्माण साइनो परियोजनाको सहयोगमा हालै सम्पन्न भएको छ। यसै विषयमा केन्द्रित रहेर मनाङ निस्याङ गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष चोल्पा गुरूङसँग कुराकानी गरेका छौ। सुनौ यो कुराकानी।
1: अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
2: नमस्कार।
1: हालै साइनो परियोजना मार्फत यार्तुङ अर्थात घोड़े जात्रा घर चाहिँ पुनर्निर्माण गर्नुभएको छ हजुरहरूले, होइन? र त्यो घर चाहिँ किन पुनर्निर्माण गर्न चाहिँ आवश्यकता पर्यो नि?
2: हाम्रो पुरुषहरूदेखि नै मनाइराख्ने घोडे जात्रा, त्यसले त्यो घर चाहिँ एकदम आवश्यक विशेष भएको कारणले चाहिँ अहिले पुनर्निर्माण गर्नुपर्ने आवश्यकता भएको थियो। त्यो
1: पुनर्निर्माण पछि संस्कृति र वातावरणमा केही परिवर्तन आएको छ?
2: पुनर्निर्माण पछि संस्कृति र वातावरण, संस्कृतिमा तपाईँको परिवर्तन त जसरी आएको छ, तपाईँको पहिला छेत विषेद हुँदै तपाईँलाई सबैलाई डराई डराई त्यो भित्र पूजापाठ गर्नुपर्ने थियो। अहिले त्यो भए चाहिँ निर्धक्कसँग पूजापाठ गर्न यता सबै सहज भएको छ।
1: यो यार्तुङ चाहिँ हजुरहरूले अब एकदमै पहिल्यै पूर्वपर्व कालदेखि नै चलाउँदै आउनुभएको नि त यो जात्रा चाहिँ, होइन? र यो यार्तुङ जात्राले चाहिँ मनाङमा जुन यहाँहरूले मनाउनुहुने त्यो संस्कृति र प्रकृति बीचको सम्बन्धलाई चाहिँ कसरी जोगाएको छ नि?
2: अब हाम्रो यार्तुङ जात्रा संस्कृति प्रकृतिको सम्बन्ध चाहिँ कसरी जोगाएको छ भने त हाम्रो यो गोरे जात्रा जुन मनाउँछन् यार्तुङ गोरे जात्रा मनाउने चाहिँ हाम्रो पुर्खादेखि नै कसैले समय हाम्रो जुन यो खेती फुलिसक्यो, फुलिसकेपछि त्यहाँबाट तपाईँको चराचुरीदेखि लिएर अन्न चाहिँ मुसारीदेखि सबै चिज बचाउनको लागि चाहिँ यो गोरे जात्रा मनाउने त्यो भएको कारणले चाहिँ हामी यो गोरे जात्रा निम्ति त जगाइराख्नु पर्ने जगाइराख्नु पर्ने आवश्यकता देखिएको छ।
1: घोडे जात्रा जुन लगाउँछ अनि त्यो घरको चाहिँ यहाँहरूले पुनर्निर्माण गर्नुभयो, त्यो घरको चाहिँ पुनर्निर्माण गर्ने अवधारणा चाहिँ कसरी शुरू भयो अथवा के कारणले चाहिँ यो घर फेरि बनाउनु पर्यो अथवा कुन अवस्थामा भएको हुनाले, साह्रै जीर्ण भएको हुनाले यहाँहरूले शुरू गर्नुभएको कि के हो? अनि पुनर्निर्माणमा चाहिँ वातावरणीय पक्षलाई चाहिँ कसरी ध्यान दिनुभयो नि अथवा त्यहाँ जुन सामग्रीहरू चाहिँ प्रयोग गर्नु भएको छ नि त बनाउनको लागि, अब पहिला जुन सामग्री बनाउनु भएको थियो अब त्यही सामग्री अहिले पाउनु भयो भएन, त्यो वातावरणीय पक्षलाई चाहिँ कसरी ध्यान दिएर यहाँहरूले बनाउनु भयो?
2: अब त्यो मैले वातावरणमा हेर्दा तपाईँको माथि अलि हामीले गोरे जात्रा निर्माण कार्यक्रमले तपाईँ कसो भयो भने अलिक नाराम भएको कारणले त्यसले अपेक्षा भएको कारणले तपाईँको पहिला जस्ता युज गरिन्छ भने अहिले जस्तालाई छोडेर हामीले चाहिँ त्यहाँकै माटेर सिमेन्टलाई चाहिँ मिक्स गरेर छतको डलानबाट बनाएपछि तपाईँको हिउँ पर्दा पनि पानी पर्दा पनि फरक नहुने हिसाबले ढङ्गले बनाएको छ।
1: अनि जुन तपाईँहरूले प्रयोग गर्नुभयो नि त त्यहाँकै अब सिमेन्ट र अनि माटो मिक्स गर्नुभयो भन्नुभयो अनि त्यो बनाउने जुन व्यक्तिहरू चाहिँ यहाँहरूले हाम्रो स्थानीयले बनाएको अथवा बाहिरबाट ल्याएर के गर्नुभयो त्यसको लागि चाहिँ?
2: त्यसको लागि यस्तो हुन्छ, हामीले योभन्दा 2 वर्ष अगाडि पनि तपाईँको एउटा टेस्ट गराएको थियौँ ब्लक बनाउने। अत्तरतिर पनि तपाईँको म दिदी र बालुवाको मिक्समा सिमेन्ट मिक्स गरेर ब्लक बनाइदिन, हामीले यहाँ माटो र सिमेन्टको मिक्समा चाहिँ अब बालुवाको लागि खोलामा उत्खनन गर्नुपर्ने भयो। तपाईँको खोला उत्खनन भनेको हाम्रो वातावरणलाई असर पर्ने बिचमा त्यसलाई मध्ये नगरेर बालुवा माटो र सिमेन्टको एकचोटि गरममा कस्तो हुँदो रहेछ त्यो भएर गरम भन्दाखेरि ट्रायल गर्दाखेरि त्यो सक्सेस भएछ। अनि त्यहाँबाट गएको साल पनि माथि पुरानो खान्छमा एकजना अन्डाहरूले होटल बनाउनु पर्थ्यो रेस्टुरेन्ट, अनि त्यो बनाउनुपछि त्यो आधारमा चाहिँ उहाँले हामीले यहाँको सुझावको आधारमा चाहिँ उहाँले त्यही काम गर्नुभयो। सिमेन्ट र माटो मिक्सर ब्लक बनाएको अनि त्यहाँबाट डलान पनि त्यहाँकै माटो चाहिँ अलिक राम्रो भएको कारणले चाहिँ त्यहाँकै माटोसँग चाहिँ पुरानो खान्छमा त्यहाँ माटो राम्रो डलान गर्दाखेरि एकदम राम्रो भएको देखि चाहिँ यसलाई चाहिने पहिचान गरी यो कार्यक्रममा चाहिँ यस्तै गरौँ भने चाहिँ सोधाए चाहिँ त्यसरी गरियो।
1: भनेपछि तपाईँहरूले जुन सोचे चाहिँ काम गर्नुभयो जुन वातावरणीय पक्षलाई पनि ध्यान दिएर त्यो चाहिँ एकदम प्रभावकारी रह्यो।
2: हजुर,
1: नेपाल आदिवासी जनजाति महासंघको सहयोगले चाहिँ अब जुन तपाईँले बनाउनु भयो नि त्यो नेफिन अथवा साइनो परियोजनाबाट र यो परियोजनाले चाहिँ के योगदान पुर्यायो त्यसको घर बनाउनको लागि र घर निर्माणमा चाहिँ साना समुदायको सहभागिता चाहिँ कस्तो रह्यो नि?
2: उहाँको सहभागी एकदम राम्रो छ, उहाँहरूले सधैँ नै अब फिल्ममा आउने यताउति गरेर सबै साथ दिइराख्नुहुन्थ्यो, त्यो नै खुसी लाग्छ एकदम। बाँकीमा पनि एकदम छैन परियोजना आर्थिक पनि उहाँले पुरै सहयोग गर्नुभएको छ।
1: अनि तपाईँको स्थानीय समुदायको चाहिँ सहभागिता चाहिँ कस्तो रह्यो त्यो सो घर बनाउने बेलामा चाहिँ कतिको सहयोग अथवा सद्भाव कतिको प्राप्त गर्नुभयो?
2: अब हाम्रो घर बनाउने निर्माण गर्ने काममा चाहिँ तपाईँको हाम्रो जनताले चाहिँ त्यहाँ अब जस्तो पुरानो शिक्षित भएको घरहरू जुन काम नलाग्ने घरहरू चाहिँ त्यो ढुङ्गाहरू चाहिँ उहाँले दिनुभयो कि हामीलाई यो चाहिने परिणाम अन्तर्गत त्यो कारण चाहिँ त्यहाँ चाहिँ मेरो ढुङ्गा युज गर मेरो घर म बिहानले त्यो गर्न नसकेँ सम्मान गर्न नसके पनि मेरो ढुङ्गा चाहिँ युज गर भनेर दिनुभयो उहाँले त्यो दिँदैन हाम्रो धेरै सहज भएको छ।
1: यो घर निर्माणपछि चाहिँ समुदाय र वातावरणलाई चाहिँ के फाइदा पुग्छ जस्तो चाहिँ तपाईँलाई लाग्छ र तपाईँको समुदायले के फाइदा चाहिँ त्यो घरबाट लिन सक्नुहुन्छ?
2: अहिले त हाम्रो समुदायले तपाईँको हाम्रो यो गोरे जात्रा भनेको पुर्खौलदेखि मान्दै आएको दिदीबाजुदेखि मान्दै आएको गोरे जात्रा भएको कारणदेखि त्यहाँ हाम्रो चाहिँ तपाईँको जात्रा भन्दा पनि एक आगतदेखि नै अब यो जुन त्यहाँ प्रसादको रूपमा छ्याङ पकाउनु पर्ने हुन्छ हामीले एक महिना अगाडि छ्याङ बनाउनु पर्ने हुन्छ त्यो छ्याङ बनाएदेखि त्यो घरमा राख्दाखेरि अहिले त पहिला सेट विषय थियो यो मात्रै हामीलाई समस्या हुन्थ्यो अहिले यत्रो निर्माण भएपछि अब हामीलाई चाहिँ दुःख भएको छ भने समुदायले चाहिँ तपाईँको त्यहाँ घर यदि पक्की घर भइसकेपछि तपाईँको जे गर्दा पनि सहजीकरण सबैलाई त्यो हुने भएको छ। अब एक महिनादेखि आएर पनि त्यो प्रसाद पाक पकाउनु पर्ने र एक महिनापछि जात्रा सुरु हुने भएकोले त्यसरी नै त्यो भगवान् धेरै
1: जुन यहाँहरूले चाहिँ घर बनाउनु भयो नि त पुननिर्माण गर्नुभयो नि त पुरानो थियो त्यसलाई फेरि बनाउनु भयो त्यो चाहिँ यो घोडा जात्राको समयमा मात्र प्रयोग गर्नुहुन्छ कि अथवा अन्य गतिविधिहरू सञ्चालन गर्नको लागि पनि त्यो घर प्रयोग गर्नुहुन्छ नि हजुरहरूले?
2: हामीले माथि त्यो जुन वातावरणसँग हेर्दाखेरि हाम्रो कसरी चाहिँ हाम्रो यहाँ जस्तै दिदीबाजुले चाहिँ यहाँ अब हाम्रो चाहिँ खेतीपाती भनेको सिँचाइ पानी नभइकन आकाशीय पानीको भर हो, आकाशीय पानी भर भएको कारण त्यो ठाउँमा हामीले त्यहाँ पूजा घरमा गएर त्यहाँ पूजा गर्ने चलन पनि छ हाम्रो। त्यो पूजा गर्ने चलन चाहिँ इत्यादि त्यो गर्ने चलन भयो भने त्यो गोरे जात्रा मात्रै नभइकन अब हामीलाई पानीको आवश्यक हुँदैन आकाश पानी माग्नु पर्यो भने त्यहाँ गएर पूजा गरिन्छ।
1: भनेपछि वर्षमा कति चोटि गर्नुहुन्छ त्यो पूजा चाहिँ?
2: हाम्रो जात्रा लगभग त 10-12 दिन जात्रा हुन्छ वर्षमा, 10-12 दिन हुन्छ। त्यसपछि हाम्रो पानी माग्ने भनेको यति भनेको छ तपाईँको आकाशे पानी नपरेपछि हामीले हप्ता महिनामा 3-4 दिन चाहिँ पानी माग्ने गइराख्नुपर्छ।
1: यो मनाङ चाहिँ अब हामी चाहिँ हिमाल पारीको जिल्ला भनेर पनि चिन्छौँ मनाङलाई होइन, र अब बसोबासको हिसाबले जनसङ्ख्या हिसाबले पनि मान्छेहरू चाहिँ जनसङ्ख्या चाहिँ अलिक कम नै छ र त्यसमध्ये पनि अब अहिले त नयाँ पुस्ताहरू चाहिँ प्राय आफ्नो गाउँठाउँमा बस्दैन नि त, र यो अवस्थामा चाहिँ नयाँ पुस्तालाई चाहिँ संस्कृति र वातावरण संरक्षणमा चाहिँ यहाँहरूले कसरी जोड्दै आउनु भएको छ नि?
2: यहाँ चाहिँ हाम्रो संस्कृति जगाउनलाई नयाँ पुस्तालाई पनि हामीले सहभागिता कसरी जनाउँछ भने तपाईँको अब उनीहरूलाई जुन उनीहरूलाई रहर छैनन् रहनको माया पुत्रलाई त्यति त्यो रहर नहुनु चाहिँ बुझुबाजेको जात्रा पर्वहरूले अहिले चाहिँ हाम्रो त्यो भएपछि त्यो उनीहरूले सहभागिता अनिवार्य हुनै पर्ने र उहाँले घोडा चढ्नलाई घोडा छैन भने घोडा हामीले दिने गर्दैछ आएको छ कि हामीले अहिलेसम्म जस्तै कुनै घर परिवारको युवा पुस्ता हुन्छ नि युवा पुस्ता भएपछि उहाँको घरमा घोडा भएन भने वडाले नै घोडा व्यवस्था पनि गरिदिने उहाँको लागि
1: घोडाहरू व्यवस्था गर्दाखेरि चाहिँ सहभागीहरू चाहिँ उहाँहरू आउनुहुन्छ।
2: हजुर हजुर।
1: यो यार्तुङ जात्रामा महिला युवा र ज्येष्ठ नागरिकको भूमिका चाहिँ के हुन्छ नि, उहाँहरूले चाहिँ कसरी भूमिका खेलिरहन्छ त्यो जात्रा सफल बनाउनको लागि चाहिँ?
2: अब जात्रामा तपाईँको जस्तै हाम्रो पुर्खौली विजय मान्दै आएको जुन युवा चाहिँ 15 वर्ष पुगेपछि घेरै जात्रामा आउने गरेको हुने भन्ने महिलालाई पनि तपाईँको 15 वर्ष पुगेपछि त्यहाँ चाहिँ अब जात्रा मनाउँदै नाच गान हुँदै त्यसपछि हाम्रो एउटा जनता हुन्छ त्यो भन्दा नि माथिल्लो डेकसम्म पुर्याउनलाई चाहिँ महिलाहरूको विशेष भूमिका हुन्छ क्या हाम्रो 15 वर्ष कटेका महिलाहरूको विशेष भूमिका हुन्छ नि त्यो जनता पुर्याउन गएर पछि युवाहरू चाहिँ घोडा दिएर उहाँलाई चाहिँ तिनीहरूलाई जानुहुन्छ।
1: अनि ज्येष्ठ नागरिकहरूले तपाईँहरूलाई कसरी सहयोग गरिरहेको हुन्छ?
2: ज्येष्ठ नागरिक चाहिँ हामीलाई कसरी चाहिँ तपाईँको नाच गान यतावतीमा चाहिँ अब भर्खर पुस्ताको यो पुस्ताको चाहिँ तपाईँको नाच गान अब गीत अब हाम्रो नेपाली गीत होइन मनाङ्गी र जङ्गली गीतहरू गीत गाउनु पर्ने हुन्छ त्यो भएपछि अब यो पुस्तालाई त त्यति गीतहरू गाउनु नजान्ने नाच्नु नजान्ने त्यो भएपछि ज्येष्ठ नागरिकको भूमिका चाहिँ विशेष त्यसमा नाच गानमा गीत गाउने नै हुन्छ।
1: अनि उहाँहरूले सिकाउनुहुन्छ हजुरहरूले चाहिँ सिक्दै रहनु भएको छ?
2: हजुर हजुर।
1: हजुर त अब स्थानीय तहको अब वडा नम्बर 9 को वडा अध्यक्ष पनि हुनुहुन्छ होइन, र स्थानीय तहले चाहिँ यो सबै कुराहरू गर्नको लागि कसरी समन्वय गर्न सकिन्छ र स्थानीय तहले चाहिँ आगामी दिनमा चाहिँ यस्तो हाम्रो संस्कृति पर्वहरू जे जे छन् त यहाँहरूको अब घोडे जात्रादेखि अरू पनि चाडपर्व होला र सोलाई संरक्षण गर्नको लागि चाहिँ कसो योजना बनाउनु भएको छ नि?
2: अब हामीले यो संस्कृति जोगाउनलाई चाहिँ स्थानीय तहले तपाईँको जस्तै गोरे जात्रा भयो टुर्नामेन्ट भयो गोरे जात्रा टुर्नामेन्टहरू राख्ने त्यसपछि तपाईँको यो तिरको टुर्नामेन्ट हुन्छ नि हाम्रो आचार्य ज्ञान हो त्यसको नै हाम्रो नि यहाँ विशेष त आचेरी र गोरे जात्रा हो पुरुषहरूले मनाउने जात्रा भनेको त्यो आचेरीलाई पनि तपाईँको उपाध्यक्ष कवि आदर्श क भनेर प्रत्येक वर्ष प्रतिनिधि गरेको छ।
1: अनि वडाले पनि बजेटहरू छुटाउनुहुन्छ सो कार्यक्रमहरू गर्नको लागि?
2: हजुर हजुर। वडाबाट तपाईँको यहाँ जात्राको लागि त अनिवार्य वर्ष नै तपाईँको 5-6 लाख त अनिवार्य हो।
1: अनि घोडा जात्रा घरलाई चाहिँ संस्कृति ज्ञान र वातावरण संरक्षणको केन्द्र बनाउन चाहिँ अब के गर्नुपर्छ जस्तो तपाईँलाई लाग्छ नि एउटा स्थानीय तहको प्रतिनिधिको हिसाबले अथवा तपाईँ स्थानीयको हिसाबले चाहिँ?
2: त्यो संस्कृति ज्ञान वातावरण संरक्षण केन्द्र बनाउन सक्न सकिन्छन् तर मैले देखाएको सबै चिज तपाईँको भने जस्तो आर्थिकको समस्या एउटा अनि त्यसमाथि त्यो लगभग 4200 को हाइटमा भएको कारणले चाहिँ अलिकति समस्या चाहिँ वातावरणसँग अब समस्या चाहिँ यो देखिएको छ मैले चाहिँ
1: जान गाह्रो
2: अरू भन्दा पनि 4200 हाइटमा भएपछि तपाईँको हामीले त्यहाँ संस्कृति ज्ञान तथा वातावरण संरक्षण केन्द्र त बनाइयो तर त्यहाँ मान्छे चाहिँ पुग्न चाहिँ अलिकति सम्भव गाह्रो छ तपाईँको के भने यहाँ थानीलाई त सहज भयो अहिले तपाईँको हामी यहीँ जमे यहीँ हुर्किएपछि माथि जाने तल गर्ने ठुलो ठुलो कुरा पनि तर आन्तरिक तथा बाहिर पर्यटनलाई चाहिँ लान तपाईँको अलिखित भएपछि समस्या अलिखित मलाई
1: यो यार्तुङ अर्थात् घोडे जात्रा अब हामीले एकदम सुन्दै पनि आएको होइन र यहाँहरूले त अब सानैदेखि सो जात्रामा तपाईँहरू खेल्नु भएको छ अथवा त्यो सांस्कृतिक पर्वलाई चाहिँ यहाँहरूले संरक्षण पनि गर्दै आउनुभएको छ र यो यार्तुङ घोडे जात्रा र संस्कृतिलाई भावी पुस्तासम्म पुर्याउनको लागि चाहिँ समुदायलाई तपाईँ चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
2: नेपाललाई दिराजीपछि हेर्दाखेरि आफ्नो आफ्नो जुन जुन ठाउँमा आफ्नो जिल्ला जता भए पनि आफ्नो जिल्ला गाउँको वेशभूषा संस्कृति जे छ त्यो चाहिँ एकदम अनिवार्य जोगाउनै पर्ने हुन्छ। अहिले हामीले यही पुस्ताले नभए भने हाम्रो पछिको पुस्ताले चाहिँ तपाईँको सबै बिर्सिने हुन्छ। तपाईँले कहाँ स्थानीय तहमा हुन्छ कि तपाईँ सरकारसँग हुन्छ कि कहाँबाट हुन्छ आर्थिक समस्या छ भने यो चाहिँ आर्थिक चाहिँ सङ्गल स्थानीय तहले गर्न नसके तपाईँको प्रदेशमा जानुभयो प्रदेशले भन्दा सँगसँग चाहिँ यो चाहिँ यो अनिवार्य जोगाउनै पर्ने देखेको छ मैले यो पछिसँग काटैबाट आर्थिक समस्या बजेट लिएर आयो भने एउटा गरेर यो चाहिँ जोगाइराख्नै पर्छ।
1: तपाईँले चाहिँ अब व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
2: मलाई पनि यति कुरा पाइनु पर्यो जनाउँदा हजुरले ठाउँमा यति राम्रो काम गरिदिनु भयो र मलाई पनि केही दिनसक्दो बोल्ने मौका दिनुभयो धेरै धेरै धन्यवाद हजुरलाई।
0: सुन्नुभयो यार्तुङ अर्थात घोडे जात्रा घरको पुननिर्माण बारेमा मनाङ निस्याङ गाउँपालिका वडा नम्बर 9 का अध्यक्षसँगको कुराकानी। तपाई अहिले सुन्नुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम सामुदायिक रेडियो मर्साङदी 95 मेगाहर्ज, लमजुङ र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ। अब भने हामी यार्तुङ अर्थात घोडे जात्रामा महिलाको भूमिका बारे स्थानीय रिया गुरूङसँगको कुराकानी तपाईलाई सुनाउनेछौ। वहाँ मनाङ निस्याङ गाउँपालिका वडा नम्बर 9 का वडा सदस्य समेत हुनुहुन्छ।
1: रियाजी, कार्यक्रम साइनोमा तपाईलाई स्वागत छ।
3: नमस्कार, धन्यवाद।
1: भर्खरै मात्र यार्तुङ घोडे जात्रा घरको चाहिँ मनाङमा पुनर्निर्माण भएको छ होइन, र सो घर पुनर्निर्माण गर्ने बेलामा चाहिँ महिलाको भूमिका चाहिँ कस्तो रह्यो नि?
4: यहाँ हाम्रो महिला दिदी बहिनीहरूले चाहिँ यो घोडे जात्रा यार्तुङको घर निर्माण गर्दाखेरि उहाँहरूले सक्ने जति अब हुन्छ नि गिटी बालुवा ढुङ्गा अनि काठहरू बोकेर सहयोग गर्नुभयो, अनि उहाँहरूले जुन काम गर्ने सबैजनालाई हुन्छ नि खाजाहरूको व्यवस्था पनि गरिदिनु भएको थियो।
1: अब जस्तो मनाङमा अब यार्तुङ जात्रा तपाईँहरूले मनाउनुहुन्छ होइन, र यो संस्कृति जोगाउन महिलाको भूमिका चाहिँ के छ?
4: यो यार्तुङ जात्रा गर्दाखेरि मनाङमा हाम्रो दिदी बहिनी महिलाहरूले अब आफ्नो संस्कृति झल्काउने वेशभूषाहरू लगाएर अनि आफ्नै संस्कृतिको गीत हुन्छ नि जुन संगीतहरू गाएर नि आफ्नो भूमिकाहरू निर्वाह गर्नुहुन्छ।
1: त्यो बेलामा गाउने गीत चाहिँ कस्तो हुन्छ? तपाईँलाई केही टुक्रा आउँछ?
4: मलाई त त्यति धेरै चाहिँ आउँदैन, त्यो ओले भन्ने एउटा हुन्छ कि, अब त्यही गीत गाएर अनि हुन्छ। अब जस्तै अब मलाई त खासै गाउन चाहिँ आउँदैन।
1: शब्द चाहिँ कस्तो हुन्छ नि त्यसको चाहिँ?
4: अब मनाङ्गे शब्दमै हुन्छ प्राय जस्तो चाहिँ, आफ्नै शब्दमा हुन्छ भाषामा।
1: अनि जात्रा र यो जुन तपाईँहरूले विभिन्न अब यस्तै यार्तुङ जात्रा अनि अरू पनि विभिन्न संस्कृतिहरू छ हजुरहरूको होइन, र यो जात्रा र यो प्रकृति बीचको सम्बन्धलाई चाहिँ महिलाहरूले कसरी जगाउँदै आएका छन् नि?
4: यहाँको महिलाहरूले चाहिँ आफ्नो परम्परा अनुसार चलिआएको जात्राहरू चाहिँ अब मनाइरहेकै हुन्छ। अब त्यसमा चाहिँ आफ्नै गाउँमा उत्पादन हुने प्रकृतिबाट उत्पादन हुन्छ नि खाद्य वस्तुहरू, प्राय जस्तो आफ्नो संस्कृति झल्काउने खाद्य वस्तुहरू नै खानाहरू नै प्राय जस्तो है जात्राहरूमा पूजाहरूमा चलाइन्छ।
1: यो जुन तपाईँहरूले घोडे जात्रा अर्थात यो यार्तुङ जात्रा जहाँ गर्छ र त्यो घरको चाहिँ अहिले पुनर्निर्माण भएको छ होइन, र त्यो घरको पुनर्निर्माण पछि महिलालाई र समुदायलाई चाहिँ के फाइदा भएको छ?
4: यो घरको पुनर्निर्माण पछि पहिला त अलि बिजोको अवस्थामै थियो, अलि निर्माण भएपछि चाहिँ अब यसमा चाहिँ हामीले यो यार्तुङ घरमा चाहिँ घोडा जात्रामा पहिलेदेखि चलिआएको अब पूजा जस्तो जात्रा अन्नबालीहरूको लागि राम्रो होस् भन्ने जस्तो पूजा हुन्छ कि यसमा चाहिँ, अनि आयुको लागि नै पूजा हुन्छ, त्यसको लागि यो घरमा चाहिँ हामीले अब सबैको घरबाट आयुको लागि चाहिँ अब अन्नबाली उठाएर यसमा चाहिँ छ्याङ पकाउने अनि त्यसको पूजाको लागि चाहिँ सामानहरू तयार गर्ने गर्छ नि त यो घरमा चाहिँ। यो घर पुनर्निर्माण भएपछि त अब सबैलाई अब सजिलो हुनुभयो, फाइदा पनि यो धेरै फाइदा भयो नि।
1: त्यो फाइदाकै रूपमा कुरा गर्दाखेरि चाहिँ त्यो घरैमा सबैले तपाईँले सामूहिक रूपमा सामान उठाउने अनि पकाउने खानपान सबै त्यही घरमै गर्ने हो?
4: सामूहिक रूपमै अब खानपान त्यही घरमा भइन्छ, पूजा पनि त्यही गरिन्छ, अनि सामूहिक रूपमा उठाएर जुन सामानहरू उठाउँछ नि अन्नबालीहरू त्यसमै स्टोर गरेर अनि त्यसमै बनाउने हो कि खानाहरू चाहिँ।
1: भनेपछि घर निर्माण भएपछि चाहिँ सामग्री राख्नको लागि अनि विभिन्न त्यो जात्राहरू राम्रोसँग सम्पन्न गर्नको लागि चाहिँ सहज भएको छ?
4: सहज भएको छ यो घर निर्माण भएपछि चाहिँ हामीलाई धेरै।
1: अनि नयाँ पुस्तक छोरी चेलीहरूलाई चाहिँ यो संस्कृति र वातावरण संरक्षणमा चाहिँ कसरी जोडिदिन सकिन्छ अथवा कसरी जोड्न सकिन्छ जस्तो तपाईँलाई लाग्छ?
4: मलाई चाहिँ अब के लाग्छ भने आफ्नो अब नयाँ बच्चाहरू हुन्छ नि जुनलाई आफ्नो पुरानो संस्कृतिहरू जस्तै आफ्नो भाषा आफ्नो धर्म अनि आफ्नो वेशभूषाहरू लगाएर अनि उनीहरूलाई नि गर्न सकिन्छ जस्तो लाग्छ, जोड्न सकिन्छ होला जस्तो लाग्छ।
1: यो जलवायु परिवर्तनले चाहिँ खाङसारको महिलाहरूलाई चाहिँ कस्तो खालको असर पारेको छ, र पहिले कस्तो थियो र अहिले जलवायु परिवर्तनको असर चाहिँ पछिल्लो अवस्थामा चाहिँ कस्तो रूपमा चाहिँ अथवा तपाईँहरूले कसरी भोग्दै आउनु भएको छ, कस्तो कस्तो समस्या चाहिँ अहिले त्यो जलवायु परिवर्तनले चाहिँ तपाईँहरूको समुदायमा चाहिँ परेको छ?
4: हाम्रो समुदायमा चाहिँ अहिले जलवायु परिवर्तनले गर्दाखेरि चाहिँ पहिला हुने अन्न बालीहरू अहिले त्यति राम्रोसँग हुँदैन, मौसम भने अब बेमौसमी पानी पर्छ नि त, अब जुन चाहिन्छ अन्न बाली आफ्नो खेत बालीलाई त्यतिखेर पानी पर्दैन, अनि नचाहिने बेलामा परेपछि चाहिँ अब यसले गर्दाखेरि चाहिँ हाम्रो उत्पादन चाहिँ धेरै घटेको छ कि पहिलाको हिसाबमा चाहिँ।
1: भनेपछि मनाङमा अब पहिला पानी पर्दैन भन्थ्यो, अहिले पानी पर्ने अब हिउँ समयमा नपर्ने त्यस्तो समस्या बोक्नु भएको छ?
4: त्यस्तै भइरहेछ अहिले, अब जुन ग्लासेटहरू अब हिमालमा हिउँहरू हुन्छ नि टाढा पारी, अब मैले हेर्दा हेर्दा त्यो पारीको हिउँहरू सबै बिलिसकेको छ अहिले, पहिला जुन सेतो हुने थियो अहिले चाहिँ बिलिसकेको छ, बङ्गाल पर्वतले गर्दाखेरि धेरै अब ग्लेसियरहरू नि सबै बिल्दै छ कि धेरै हिउँनै छैन अब पर्नु भने पाखा पाखा.
0: अनि यो जलवायु परिवर्तनको असरलाई कम गर्न सरकार अथवा स्थानीय वडा कार्यालयले चाहिँ कसरी समन्वय गरिराखेको छ र तपाईँ त वडा सदस्य पनि हुनुहुन्छ होइन र तपाईँले आफ्नो दायित्व चाहिँ कसरी पूरा गर्दै आउनु भएको छ अथवा यो सम्बन्धी चाहिँ जनचेतनाको कार्यक्रमहरू चाहिँ वडाले पनि तपाईँहरूसँग समन्वय गरेर गरिरहेको छ अथवा कस्तो कस्तो कार्यक्रमहरू चाहिँ गर्दै आउनु भएको छ नि?
4: अहिले चाहिँ हामीले यो अब जुन बाहिरबाट आउने अब सामान खाद्य पदार्थहरू पेय पदार्थहरूकै हुन्छ नि त्यसले गर्दा अब जताभावी फोहोर हुन्छ अनि त्यसको लागि चाहिँ हामीले डम्पिङ गरेको छ अनि यता चाहिँ हाम्रोमा चाहिँ अब यो पेय पदार्थहरू चाहिँ सिसाको बोतलमा चाहिँ ल्याउन पाइँदैन कि त्यसले गर्दाखेरि नि अब जता पनि त्यो गर्न गाह्रो हुन्छ नि त अब त्यसलाई व्यवस्था गर्न अनि त्यो जुन डम्पिङ हाउस बनाएको छ अनि फोहोरहरू व्यवस्थापन गर्नलाई अनि जताभावी फोहोर फाल्न नि दिँदैन अनि महिनै पछि चाहिँ हामीले यहाँ फोहोरहरू उठाउने सफा गर्ने गरिरहेको छ.
0: यो वडा स्तरमा हजुर अब वडाको सदस्य पनि हुन्छ होइन र वडा स्तरमा चाहिँ यो चेतना सम्बन्धी यो जलवायु परिवर्तन सम्बन्धी कामहरू अथवा जनचेतनाका कार्यक्रमहरू जस्तो सानो परियोजनाले पनि तपाईँहरूको गाउँमा चाहिँ काम गर्दै आएको छ नि त र यो सानो परियोजना अन्तर्गत पनि कस्तो कस्तो गतिविधिहरूलाई चाहिँ बढी प्राथमिकतामा चाहिँ राखेको छ नि?
4: हाम्रोमा चाहिँ अब रुखहरू वृक्षारोपण गर्ने अनि त्यसभावी रुखहरू काट्न नदिउँ त्यसले पनि त जलवायुमा परिवर्तनमा त्यो गर्छ नि त रुखहरू नि घटेपछि त त्यसले नै असर गर्छ अनि यो प्लास्टिकको सामानहरू नै त्यति युजमा आउन नदिने गरिरहेको छ अहिले चाहिँ.
0: हस् त रियाजी तपाईँले कार्यक्रमको लागि समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद.
4: हुन्छ धन्यवाद.
0: रिया गुरुङसँगको कुराकानी सँगै कार्यक्रम साइनोको आजको श्रृंखला यति नै. आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला. रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ. यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईलाई धन्यवाद. कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद. आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट म अमिना गुरूङ बिदा हुन्छु. तपाईको साथ सुखद रहोस्. नमस्कार.

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: me a extreme energy drink.
1: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
6: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-7465।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लमजुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
11: नमस्ते, म लोक गायक बलवीर थापा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ

0: कहाँ जान लाग्नुभयो तपाईँ यत्रो लर्को लाएर?
1: विदेश जान लाग्यो विदेश।
0: तपाईँ जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यतासी पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाले अनि तिन वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब अघिल्लो केही गरे पनि नहुन्छ रहेछ।

0: चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
1: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
0: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
2: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ।
3: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन यज्ञ, खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
3: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
3: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
3: मोबाइल नम्बर 9850045230 र 9850408140।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
8: आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। माथिल्लो त्रिशुली 1 को सुरुङमा भेटिएका सबको संख्या 18 पुग्यो। भोटेकोशी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्य वृद्धि उत्सव, घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो। अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ। रूसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप, आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जो

र 20औं एसियाली खेलकुदको औपचारिक उद्घाटन आज। नेपाल खबरमा अब पूरा खबर। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 2062-63 को जनआन्दोलन, उत्पीड़ित उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान संशोधनको बहस शुरू भएको हो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै वहाँले संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभएको छ। साथै वहाँले रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढ़ीबाट भएको धनको क्षतिले सिंगो देश गहिरो पीड़ामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौटेले यस कठिन अवस्थामा बाढ़ी प्रभावित व्यक्तिको राहत, उद्धार र पुनर्स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ़न सबैलाई आह्वान समेत गर्नुभएको छ। दिवसको अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका शीर्ष नेता लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ। माथिल्लो त्रिशुली 1 को सुरुङ भित्र थप 5 शव भेटिएको छ। यो सँगै एउटै सुरुङमा भेटिएको शवको संख्या 18 पुगेको छ। यसअघि त्रिशुली 1 को अडिट 3 टनेल भित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झेको अवस्थामा 6 शव भेटिएका थिए। त्यसपछि निरन्तर खोजीकै क्रममा 7 र बेलुका 5 गरी भेटिएका शवको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङ मध्ये मैलुङबाट झण्डै 5.5 किलोमिटर उत्तरतर्फ डलडुङ खोला अडिट 3 को झण्डै 100 मिटरभित्र सुरुङमा शव फेला परेका हुन्। भदौ 10 बाढ़ी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कतिजना मजदूर प्रवेश गरेका थिए भन्ने यकीन विवरण छैन। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाई छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्वपूर्ण जलविद्युत आयोजना हो। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको अध्ययन गर्न वैज्ञानिक समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार समितिले भोटेकोशी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ। मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव टीका बरालका अनुसार यसको विस्तृत अध्ययन नगरी निचोड़मा पुग्न नसकिने बताउनु भएको छ। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्नेछ। मन्त्रालयले बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। भोटेकोशीमा आएको बाढ़ीले त्रिशुली करिडोर प्रभावित भए जस्तै यस्तो
विपद अरू नदीमा आउँदा ऊर्जा मन्त्रालयको विभिन्न पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले अहिलेको क्षति बारेबाट पाठ सिकेर दीर्घकालीन रूपमा कसरी पूर्व तयारी गर्ने जलविद्युत उत्थनशीलता संकटापन्न अवस्थामा पनि निरन्तर बिजुली उत्पादन गरिरहन सक्ने जलविद्युत क्षमता कसरी कायम गर्ने भन्ने पनि अध्ययन हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णे मुआगले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री वागले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको सम्बन्ध यसलाई थप बलियो बनाउने सहित विविध विषयमा छलफल भएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वागले रसुवामा बाढ़ीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकार धन्यवाद व्यक्त गर्नुभयो। भेटमा लगानी ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायमाथि पनि उहाँहरूले छलफल गर्नुभएको हो। यसअघि अर्थमन्त्री डाक्टर वागले भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना अर्थात साउनमा महँगी अत्यधिक बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर 5.96% पुगेको छ, जुन पछिल्लो डेढ़ वर्ष यताकै उच्च हो। यसअघि 2081 मंगिरमा महँगी दर 6.05% थियो। अघिल्लो वर्ष साउनमा यस्तो दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी दर 5.52% छ। अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थको समूहको महँगी दर बुझाउने मुद्रास्फीति 2.28% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.95% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचकांक 15.62%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80%ले बढ़ेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरे ठाँटीमा मोदी खोलाले भत्काएको सड़क मरमत गरेपछि गाड़ी चल्न थालेको छ। गएको साउन 28 गतेको बाढ़ीले बिरे ठाँटीमा 100 मिटर पक्की सड़क बगाउँदा अन्नपूर्ण गाउँपालिकाको वडा 8 देखि 11 सम्मका मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सड़क सम्पर्क विच्छेद थियो। ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरे ठाँटीको सड़क मरमत गरेपछि हिजोदेखि आवत जावतमा सहज भएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा लुम्बिनीको तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै तराई क्षेत्रका अरू थोरै ठाउँमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्न सक्ने क्षेत्र र नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रूसको संसदीय चुनावमा हस्तक्षेप गरिरहेको र युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको शान्ति वार्तामा पनि बाधा पुर्याइरहेको आरोप लगाउनु भएको छ। रूसी सैन्य औद्योगिक आयोगलाई सम्बोधन गर्दै पुटिनले युक्रेनले जाना जानी शान्ति र वार्ता रोक्ने गतिविधि गरिरहेको दावी गर्नुभएको रोइटर्सले जनाएको छ। उहाँले रूसले आफ्नो आणविक प्रतिरोध क्षमता र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। पुटिनले युक्रेनमा लामो समयदेखि चुनाव नभएको भन्दै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यकालबारे पनि प्रश्न उठाउनु भएको छ। तर युक्रेनी अधिकारीहरूले युद्धका कारण लागू आपतकालीन अवस्था कायम रहेकाले अहिले चुनाव गर्न नसकिने बताएका छन्। यसैबीच रूसमा हिजोदेखि 3 दिनसम्म संसदीय चुनावका लागि मतदान भइरहेको छ। अब खेल खबर। 20 एशियाली खेलको एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा र दुबईमा भएको आइवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुन्। यस्तै मानमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज संविधान दिवस देशभर मनाइदे, 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ़न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। माथिल्लो त्रिशुली एकको सुरुङमा भेटिएको शवको संख्या 18 पुग्यो, भोटेकोशी बाढ़ीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्यवृद्धि उच्च, घिउ तेल तरकारी र फलफूल सबैभन्दा महँगो, अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढ़े पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ़। रूसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप, आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जोड़। र 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
5: तपाईँको छलमय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
6: नाम चाहिँ के लेखेको रहेछ सर?
5: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
3: तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाएछ हैन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
4: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: के सुड्डी? सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो, ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497338798।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडे, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै।
6: प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9846656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा, पहिला जनता बैङ्क रहेको घर।

0: जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
0: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, विशिष्ट नगरपालिका 8 सेरा लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186, फोन 066-520-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
3: Extreme energy drink. Time check. Aile thik 10 bajeko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bunnia. Extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
5: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
5: मोबाइल 97460-00454।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Deponia.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46244

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Flip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर

0: अनि फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
3: मर्स्याङदी समय
4: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-299।
5: नेपाल ऋण खप्पै बिमगा छ। शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला हुलास मुसाम अर्को तिल दमाइसे।
6: हेर्न माले
7: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
8: हुन्छ हुन्छ हुन्छ।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुनो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
3: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ, सम्पर्क 98560 46244।

0: एमसी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: Mania Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बट्ट, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344। आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: bring you
1: extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर साथ सानीमा बैंकको।

0: Ayah, maden ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-63780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Media
1: Extreme Energy Drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665205152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261
7: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना सिटी भिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ आयोजक सिटी भिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम न्यून

0: जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
0: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्ते नमस्ते नमस्ते अनि स्वागत छ यहाँहरू सम्पूर्णलाई कार्यक्रम लमसुङ कल टाइममा। हजुर, आज शनिबारको बसाईमा उपस्थित भएको छु म वसन्ता, र मलाई साथ दिन यतिखेर प्रविधि हुनुहुन्छ साथी दिलु। हजुर, तपाईँ पनि आज कार्यक्रममा मलाई साथ दिन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ

0: छुट्टी पाँच बिस शून्य बिसमा आज शनिबारको बसाइमा के गर्नुपर्छ भनेर धेरैलाई थाहा होला, यदि थाहा छैन भने पनि म भन्दैछु। अवश्य पनि आज तपाईँको चाहिँ सुमधुर आवाजमा जुनसुकै विधाको पनि गीत गाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले हामीलाई फोन गर्नुपर्नेछ र कार्यक्रम सुन्नको लागि तपाईँले रेडियो मर्स्याङ दी ९५ मेगाहर्जसँगै हाम्रो अनलाइन सेवा www.radiomarsyangdi.org मा पनि सुन्न सक्नुहुन्छ भने हाम्रो फेसबुक लाइभमा पनि प्रत्यक्ष रूपमा तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ। यतिखेर पनि कोही साथी हाम्रो फोन सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, नमस्ते वसन्तजी।
0: नमस्ते, को बोल्नुभयो होला? चिन्नुभयो
1: हजुर, चिन्नुभयो होला नि त।
0: हाम्रो सेन्सर होइन?
1: हजुर हजुर,
0: आवाज त मैले चिनिरहेको आवाज हो, नाम कहिले काहीँ ठ्याक्कै आउँदैन नि त, धेरै भेटघाट पनि राखेन पछिल्लो समय है।
1: हजुर हजुर, अनि सन्चै हुन्छ नि?
0: हजुर एकदमै ठिकठाक, हजुरलाई सन्चै छ?
1: ठिकै छु एकदमै।
0: अन्त नि पानी पनि घाम लाग्ने है, मौसम पनि चेन्ज भइरहेको छ, यस्तो बेलामा ज्वरो रुगाखोकीको समस्या पनि धेरै देखिएको छ, आफ्नो केयर गर्नु होला भन्न चाहन्छु। हजुर, आज हामी कार्यक्रम के गर्छौँ यसलाई पक्कै पनि थाहा छ है?
1: खै गीत गाउनु पर्ने होला, अब गीत त आउँदैन, अब यसो जोडिम भनेर।
0: हजुर हजुर, जस्तो आउँछ त्यस्तै गाउने नि
1: अब केही नै आउँदैन, के गाउने खै खै
0: होइन, पक्कै पनि यहाँले तयारी त गर्नु भएको छ होइन?
1: गरेको छैनौँ अलिक।
0: अब तपाईँ हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ, हामीलाई नियमित जस्तो फोन पनि गर्नुहुन्छ है, कहिले काहीँ नलाग्न सक्छ, यद्यपि तपाईँले हामीलाई सम्झिनुहुन्छ, यसको लागि चाहिँ म धन्यवाद दिन चाहन्छु। अब कार्यक्रममा फोन गरिसकेपछि कार्यक्रमको नियम त मान्नै पर्यो। हजुर, सुरु गर्न सक्नुहुन्छ।
1: Na sam je mana sam je ru ha mane mana ima bo la jo nai jo ta nai ma

0: हो
1: हजुर यस्तो राम्रो स्वर रहेछ यस्तो राम्रो गीत गाउनुभयो यसको लागि चाहिँ धेरै धेरै धन्यवाद गीत गाउन खासै आउँदैन त भन्नुभएको थियो होइन तैपनि तपाईँको आवाज सुनेर म चाहिँ एकदमै मख परेँ है किनकि मलाई यति गीत गाउन नै आउँदैन कि
0: कति हुर्काउनु भएको न हुर्काउनु नै
1: मलाई यति गीत गाउन जानेको भए त म कति गाउँथेँ होला जस्तो लाग्छ मलाई कति आउँदैन त्यही भएर पनि तपाईँको स्वर मलाई मन पर्यो हजुर कार्यक्रमबाट कसले सम्झिन चाहनुहुन्छ
0: स्वर्ग धनी हुन्छ पहिलेदेखिको सञ्चालित गर्नुहुन्छ रसपारी खाए पनि गुलिए लड्डु खाए पनि गुलिए मिश्री चटाडी चाटे नि गुलिएको के कति मिठो आवाज छ हजुरको
1: ओहो अनि तपाईँले विश्व फुटाउनु भयो मलाई
0: अनि धेरै दिन समय पछाडि जोडिनु पाउँदाखेरि एकदमै धेरै खुसी लाग्यो हजुरसित बोल्नु पाउँदा अनि त्यसै गरी हाम्रो दिलु बहिनीलाई अनि हाम्रो लक्ष्मीजीलाई अनि खुसीजीलाई अनि मिनाजीलाई अनि चिकन भाइलाई र त्यसै गरी मसन्दी होल टिमलाई र साथीहरू भन्नु त मेरो प्यारी बहिनी रिना बहिनीलाई भन्थेँ मिठो सम्झना र त्यसै गरी मिना बहिनीलाई अनि सलिना बहिनीलाई खुसीलाई अनि आशिष्री दिदी कृष्ण लामा सुषमा दिदी अनि त्यसै गरी हाम्रो चन्द्र भाइ सम्पन्ते भाइ लक्ष्मी सा भारतीबाट हुनुहुन्छ तामाना अनि त्यसै गरी हाम्रो टिकु छेत्री हुनुहुन्छ अनि एम सरु भाइ कृष्ण गुरुङ मोलोकान्छा कम्युनिस्ट मिठो पठाउनुहुन्छ उहाँलाई अहिले आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु हस्त नमस्ते
1: हजुर नमस्ते अनन्त श्याम प्रसादले हामीलाई नियमित जस्तो फोन पनि गर्नुहुन्छ र हामीलाई नियमित सुनेर प्रतिक्रिया पनि दिनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हामीलाई रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि सुनेर धेरै साथ दिइरहनु भएको छ यहाँहरूलाई पनि म कार्यक्रममा स्वागत सँगै धन्यवाद भन्न चाहन्छु हामीलाई धेरैले प्रतिक्रिया पनि दिनुभएको छ कमेन्टहरू पनि लेख्नुभएको छ म उहाँको कमेन्ट पनि पढ्ने नै छु त्योभन्दा अगाडि चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ है हेलो
2: हेलो नमस्कार गुड आफ्टरनुन
1: हजुर नमस्ते गुड आफ्टरनुन कहाँबाट बोल्नु भयो होला
2: हजुर खोजी बगाइन्जाबाट कृष्ण लामा
1: ओहो कृष्णजी आराम हुनुहुन्छ
2: हजुर आरामै छु तपाईँहरू आरामै हुनुहुन्छ
1: तपाईँको आवाज त कहिले कस्तो आइरहन्छ है मलाई त चिन्नै गाह्रो पर्ने कि यहाँभन्दा अगाडि एकचोटि कुरा गर्दा तपाईँले अर्कै आवाज निकाल्नु भएको थियो
2: हो र
1: हो नि
2: ओहो
1: आज चाहिँ ओरिजिनल आवाज रहेछ यद्यपि मैले सोधिहालेँ
2: एहे
1: आराम हुन्छ नि
2: हजुर आरामै छु
1: घरतिर सबैजना सन्चै
2: हजुर सन्चै छ
1: अनि के गर्दै हुनुहुन्छ त आज संविधान
2: दिवस बसाइ नै हो
1: है कार्यक्रम सुनेर बसिरहनु भएको छ है
2: हजुर
1: पहिले पनि यहाँलाई थाहा नै छ आज हामी कार्यक्रममा के गर्छौँ भनेर भनिरहनु पर्छ जस्तो लाग्छ होइन गीत गाउनको लागि एकदम तयारी हुन्छ जस्तो लागेको छ मलाई
2: अब नियमको पालन त गर्नै पर्यो कि है
1: पर्यो नि तपाईँको सुमधुर आवाज छ मैले यहाँभन्दा अगाडि पनि तपाईँ गीत सुनेको छु होइन लागेको पनि सुनिहालौँ
2: ल ल ल ल जानी नजानी अलिकति गाइदिन्छु न है
1: हुन्छ हजुर
2: मेरो माया आउ र तिम्रो मेरो तको छ

0: घर सोने मकई को सुली ले केली सोने नकई को फूली ले सिमसी में पानी मा जमले बेमन गर्छौ कि जिन्दगानी मा घसै काटुन खोलै काटुनी फेरी फर्की आउँदैन यो जुनी सिमसी में पानी मा जमले बेमन गर्छौ कि जिन्दगानी मा
1: यति भन्न चाहे है
2: हजुर ज्यानले दिनान्त गरेको छैन नि होइन
1: गर्छै जस्तो लाग्छ है तपाईँहरूले
2: हामीले त दिमान गर्दैनौँ तपाईँले नि दिमान गर्नुहुन्छ कि जस्तो लाग्यो है कुरा सुन्दा चाहिँ एकदमै मिठो सुनाउनु भयो है एकदमै राम्रो लाग्यो र रमाइलो पनि लाग्यो आज तपाईँको आवाज सुन्दाखेरि यहाँलाई धन्यवाद दिन चाहन्छु कार्यक्रमबाट कसरी सम्झिन चाहनुहुन्छ
1: हजुर सम्झिनु पर्दछ पनि तपाईँलाई
2: हजुर धन्यवाद
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई
2: हजुर
1: अनि मर्सङ्गी होल टिमलाई अनि साथीहरू ओमन सापकोटा हरकबीर छन्तेल टेकबहादुर कुमार राई कृष्ण गुरुङ चन्द्र लामा यमसारू मगर टेगु छेत्री लक्ष्मीप्रसाद मिश्रा कान्छाङ ओलो श्याम शङ्कर रामदेव सुषमा दिदी कामना शोभा सरस्वती मिठु आइता श्री मुना सलिना सम्झना अनि नाम छुटेको सबैले सम्झिरहेको छु भन्दै अरूलाई पालो दिनु पर्यो नि त है हस् बाई
2: हजुर हस् नमस्ते उहाँ हुनुहुन्थ्यो खुदी कृष्ण बगैँचा खुदी बगैँचाबाट कृष्ण लामा उहाँले पनि आफ्नो सुमधुर आवाजमा हामीलाई गीत सुनाएर विदा भइसक्नु भएको छ अब पनि म फेरि पनि कोही साथी हाम्रो फोन सम्पर्कमा आउनु भएको छ उहाँलाई स्वागत गर्न चाहन्छु
3: नानी हजुर नमस्ते नमस्कार हजुरलाई स्वस्थ स्वस्थ आरामको कामनाका साथ धेरै लामो समयपछि हजुरको आभार सुन्न पाउँदा मलाई धेरै खुसी र आभार साथ प्रकट गर्दै हजुरको साथमा म एकु छेत्री तनहुँबाट
2: हजुर छेत्री नमस्कार है नमस्कार हजुरको यस्तो राम्रो कुरा सुन्दा त म एकदमै खुसी भए
3: हजुर
2: कार्यक्रममा यहाँलाई स्वागत छ तपाईँले पक्कै पनि हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ हो
3: हजुर म लाइभ होला सुन्दैछु
2: हजुर तपाईँ त हाम्रो न्युज श्रोता पनि हुनुहुन्छ फोन भनेको कहिले लाग्छ कहिले लाग्दैन होइन र
3: हजुर हजुर
2: पक्कै पनि मैले चाहिँ यहाँलाई चाहिँ आज कार्यक्रमको बारेमा भन्नु पर्दैन होइन
3: पर्दैन मैले छोटो प्रस्तुति
2: हजुरको प्रस्तुति हजुर कुरा यति मिठो छ भोइस अनि गीत गाउँदा कति मिठो हुन्छ होला है
3: हजुर
2: हजुरको आवाज यति मिठो छ हजुरले अब गीतै गाउँदा त कस्तो राम्रो स्वर आउँछ होला भनेको कि
3: नै नानी प्रयास मात्र हो खासै राम्रो त होइन भन्न चाहन्छु
2: हुन्छ सुरु गर्नु भइन्छ
3: लाइदेऊ माया सर सर मान्न पनि पर्दैन केही डर तर भन्ने भिडियो कल गर नजिक हुँदा भेट्न बल गर माया लाइदेऊ माया सर सर सर मान्न पनि पर्दैन केही डर तर भए भिडियो कल गर नजिक हुँदा भेट्न बल गर माया कहिले पचास कहिले साढे नौ म त्यतै आउन सानो त्यही बेलामा आऊ टाढा भए बिरियो काल गर नजिक हुन भेटनालाई बाल गर कहिले पचास कहिले साढे नौ म त्यतै आउन सानो त्यही बेलामा आऊ टाढा भए बिरियो काल गर नजिक हुन भेटनालाई बाल गर नजिक हुन भेटनालाई बाल गर साथी हेरौ मूल बाटो पुरी हुँदैन कि हाम्रो भेट्न हजुरी टाढा भए बिरियो काल गर नजिक हुन भेटनालाई बाल गर साथी हेरौ मूल बाटो पुरी हुँदैन कि हाम्रो भेट्न हजुरी टाढा भए बिरियो काल गर काल गर नजिक हुँदा भेटनालाई बल गर माया
4: हजुर
2: हजुर निकै राम्रो गीत सुनाउनु भयो होइन यसको लागि चाहिँ धेरै धन्यवाद दिन चाहन्छु यहाँले वनपाखा मेलापात गर्दा पनि धेरै गीत गाउनुहुन्छ जस्तो लाग्यो मलाई
4: होइन नानी त्यस्तो खासै त होइन यसो मैले सम्झिने अनि मिडिया मार्फत साथीहरूसँगको रमाइलो भन्न चाहन्छु
2: हजुर धन्यवाद भन्न चाहन्छु यहाँको यो सुमधुर आवाजलाई हामीलाई अर्को हप्ता पनि फोन गर्नु भनेर भन्न पनि चाहन्छु कार्यक्रमबाट कसैले सम्झिन चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ
4: हजुर नानी कल लागेसम्म हाम्रो प्यारो रेडियोमा म प्राय जोडी नै मन लाग्छ भन्न चाहन्छु र सम्झनु पर्दा स्पेसल रूपमा आज लामो समयपछि भेट नभयो हजुरलाई
2: हजुर धन्यवाद
4: प्रभावती कक्षबाट हजुरलाई साथ सपोर्ट गर्नुहुने नानी दिदीलाई र रेडियो हो युनिटलाई
2: हजुर धेरै धेरै धन्यवाद अहिलेलाई पनि छुट्यौँ है
4: मेरो घर फ्यामिलीलाई र जति पनि साथीहरू आफ्नो प्रस्तुति राख्न आउनुहुन्छ सम्पूर्ण साथीहरूलाई र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो प्रिय कल टाइम कार्यक्रम सुन्नुहुने सबै सबैलाई सम्झँदै जय गीत जय सङ्गीत नमस्कार भाई हेभ अ गुड डे
2: हजुर नमस्ते हुनुहुन्थ्यो टेकु छेत्री उहाँले निकै सुमधुर आवाजमा हामीलाई गीत सुनाएर विदा भइसक्नु भएको छ अब भने अब म मात्र बोलेको सुन्दा पनि यहाँलाई बोर लागिसक्यो होला हुन त हामीलाई धेरै साथीहरूले कस्तो राम्रो गीत पनि सुनाउनु भयो अब एउटा सांगीतिक प्रस्तुति पनि हामीले सुन्नुपर्छ कि जस्तो लागिरहेको छ तपाईँ हामीलाई फोन गर्दै गर्नुहोस् र कार्यक्रम पनि सुनेर बसिरहनु भन्न चाहन्छु अहिलेलाई भनिराख्न चाहन्छु एउटा सुमधुर सांगीतिक कसैले

0: हजुर, सुमधुर सांगीतिक कोशीपछि पुनः स्वागत छ यहाँहरूलाई कार्यक्रम लन्चिङ कल टाइममा। तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ 0625020 हामीलाई फेसबुक पेजबाट सुनेर पनि धेरै साथीले यहाँ कमेन्ट गर्नुभएको छ। कल्पना साम्पाङ हुनुहुन्छ, सबैमा सम्झना माया छ भनेर लेख्नुभएको छ। कल्पनाजी, यहाँलाई पनि मिठोमा सम्झना अनि धेरै माया ल। त्यस्तै लक्ष्मी प्रसाद मिश्र हुनुहुन्छ, जय रेडियो मर्स्याङदी, नमस्कार, म पाउँदीबाट सुन्दैछु, आज सुनेर मात्रै बस्छु, फोन गरेर सहभागिता हुन सक्दिनँ भनेर लेख्नुभएको छ। यहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु, यहाँले हामीलाई फोन पनि गर्नुहुन्छ अरू बेलामा, तर आज हामीलाई सुनेर साथ दिनुभएको छ, यसरी पनि म यहाँलाई स्वागतसँगै धन्यवाद भन्न चाहन्छु। त्यस्तै हुन्छ अनिसा राई, मिडिया प्रेमी भनेर लेख्नुभएको छ, मिसुअल भन्नुभएको छ अनिसाजी, यहाँलाई पनि धेरै सम्झना ल। त्यस्तै एम सारोजी हुनुहुन्छ, नमस्ते झोरले है, म पनि सुन्दैछु तनहुँबाट, एम सारो मगर, सम्पूर्ण साथीहरूमा मिठो सम्झना, साथै मलाई एम सारो मगर भनेर चिन्ने नचिन्ने सबैको लागि सम्झिँदै विदा हुन चाहन्छु भनेर लेख्नुभएको छ। एमजी, यहाँलाई पनि धेरै सम्झना अनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामीलाई सुनेर साथ दिनु भएको छ, यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै स्वर्णिम राई हुनुहुन्छ, मनको साथी दादा, मनको साथी जीवन कार्की, शुभ दिनको कामना भनेर लेख्नुभएको छ। जीवन कार्कीजीलाई उहाँले चाहिँ रेडियोको यो फेसबुक पेज मार्फत कमेन्ट मार्फत चाहिँ उहाँले सम्झिनु भएको छ, यहाँले हामीलाई पनि सुनेर साथ दिनुभएको छ, यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै हामीलाई अरू साथीहरूले पनि हामीलाई सुनेर साथ दिनुभएको छ र प्रतिक्रियाहरू र आफ्नो केही मेसेजहरू पनि यहाँ लेख्नुभएको छ, म कार्यक्रममा भन्नेछु। त्योभन्दा अगाडि चाहिँ हामीलाई कोही साथीले फोन गरिसक्नु भएको छ, कार्यक्रममा उहाँलाई स्वागत गरौं। नमस्ते, स्वागत छ।
1: हेलो, नमस्कार सञ्जालिकाज्यू, गुड आफ्टरनुन।
0: हजुर, गुड आफ्टरनुन, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म उदयपुरबाट टेक बहादुर पुमाराई बोल्दैछु।
0: हामीलाई यहाँ कमेन्ट गर्नुभएको थियो होइन?
1: हजुर हजुर, खुसीजी होइन, हजुर चाहिँ
0: खुसीजी होइन, खुसीको जस्तै आवाज लाग्यो।
1: लक्ष्मीजी हो हजुर,
0: लक्ष्मीजी पनि होइन, तपाईँले लक्ष्मी र खुसीलाई धेरै मिस गर्नुभएको जस्तो छ है।
1: त्यही त हजुरको नाम त्यो त
0: ठिकै छ, म चाहिँ त्यति धेरै आउँदिनँ प्रोग्राममा, यहाँले नियमित सुन्नुहुन्छ, मलाई थाहा छ, तपाईँको कमेन्ट पनि मैले हेरिरहेको हुन्छु होइन। म चाहिँ रेडियोमै काम गर्छु, मेरो नाम चाहिँ बसन्ता हो। आज चाहिँ तपाईँहरूसँग एकदमै कुरा गर्न मन लाग्यो, म आएँ ल।
1: हजुर, ए हुन्छ ल, धन्यवाद हजुरलाई पनि, धेरै धेरै धन्यवाद छ है।
0: हजुर, हामीलाई सुनेर साथ दिनुभएको छ, यसको लागि धेरै धन्यवाद दिन चाहन्छु।
1: हजुर, मैले कार्यक्रम चाहिँ सुन्दैछु, हजुरहरूको कार्यक्रम चाहिँ फेसबुक लाइभमा बस्छ, उदयपुरबाट चाहिँ मजाले बस्छ सञ्चालिकाज्यू।
0: हजुर, मैले तपाईँको कमेन्ट चाहिँ पढ्नै बाँकी थियो, ठ्याक्कै हजुरले फोन गर्नुभयो, यद्यपि मैले हेरिरहेको छु है। उदयपुर
1: हजुर, मेरो चौधरी गढी
0: नगरपालिका तपाईँले लाइभ पनि सुन्नुभयो, फोन पनि लागेको छ, अब के छ कार्यक्रममा भन्ने त पक्कै पनि थाहा छ है।
1: हजुर, हुन्छ, म एउटा गीतै गाइदिन्छु नि त, अब
0: गीत गाउँछु नि त। हुन्छ, सुरु गर्नुहोस्।

धन कमाइल्याउँछु नमनकु नै पीर विदेश त जान्छु धन कमाइल्याउँछु नमनकु नै पीर सुन्छ दिल्याउँछु गहना बनाई सजाउँछु तिम्रो शिर ए बेलतर बजार।

రానిటారు గౌబారి మాయలు తిని సరే రాజాంచౌ మై బస్ను క

0: सञ्चालिकाजी मेरो गीत त यति नै पो।
1: हजुर, निकै राम्रो गीत गाउनु भयो, निकै राम्रो स्वर पनि रहेछ। म त तपाईँले गीत गाउनु भएको आनन्दले सुनिरहेको थिएँ, लामो भए पनि मलाई त एकदमै राम्रो लाग्यो। आगामी शनिबार पनि फोन गर्नेछु अडिसन है।
0: ए हजुर, हुन्छ, कहाँ बिर्सिने र हजुरहरूलाई त म फोन गरिरहेको थिएँ नि, मिडियामा त कहिले म बोलिरहेको थिएँ नि, हाम्रो लक्ष्मीजीहरूसँग पनि म नियमित बोल्छु नि त।
1: हजुर, तपाईँको आवाज जति सुन्यो त्यति सुनिरहनु जस्तो रहेछ।
0: हो र हजुर,
1: एकदमै मलाई त धेरै मन पर्यो, मसँग त सायद फर्स्ट टाइम नै होला है यसरी कुरा भएको।
0: हजुर, फर्स्ट टाइम जस्तो हुँदैछ, हजुर फर्स्ट टाइम नै हो। हजुर, हुन्छ, सामाजिक सञ्जालतिर यसो कहिले काहीँ हेर्नु नि, मेरो नाम छ टेक बहादुर पुमा नै छ, सामाजिक सञ्जालतिर पनि हेर्नु। होइन, गीत त गाउँदिन कि, यसो प्र्याक्टिस मात्रै गर्छु नि, गर्नु चाहिँ, तर अनि उतिर टिकटकतिर पनि हेर्नु न, टेक बहादुर पुमा नै छ मेरो उतिर पनि।
1: होइन,
0: मसँग म चाहिँ गायककार त होइन नि, यसो अलिअलि प्र्याक्टिस मात्रै गर्छु क्या, ट्र्याक चाहिँ गाएको छैन मैले।
1: हजुर हजुर, ठिकै छ जे भए पनि, किनकि मलाई त्यति धेरै गीत गाउन पनि आउँदैन होइन, त्यही भएर मलाई अरूले गीत गाएको चाहिँ एकदमै मनपर्छ। त्यसरी हामीलाई सम्झिनु भयो, यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रमबाट कसैलाई सम्झिन चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ।
0: हस् हुन्छ, सर्वप्रथम यति मिठो स्वरको धनीमा परगम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिका अब हजुरलाई नै यो बत्ने गीतमा सम्झन चाहन्छु। हजुर हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्र हाम्रो आदरणीय हाम्रो दिलुजीलाई, अनि त्यसपछि हुनुहुन्छ धरान विष्णु पादुकामा हुनुहुन्छ आदरणीय दाजु रोशन ठुला हाङराई, अनि उदयपुर बेलटार निवासी चौनबास सञ्चालिका आरजे तारा गदल र शैली, दाजु शम्भु कटुवाल, भाइराज गर्ने मगर, मीना चामलिङ राई, अनि खोटाङ बारापोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, अनि त्यसपछि धनकुटा निवासी बहिनी जेनी बान्तावा राई, अनि ताप्लेजुङ निवासी कमला वनिम लिम्बू, अनि सञ्चालिका आरजे निर्मला कुँवरज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्स्याङ्गी एफएम 95 MHz चाहिँ यसै गरी नै चाहिने वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु। ओके, बाई बाई।
1: हजुर, उहाँ नमस्ते, उहाँ हुनुहुन्थ्यो टेक बहादुर पुमार राई, उदयपुरबाट हामीलाई सुनेर साथ दिनुभयो, उहाँसँग कुरा पनि भयो र मिठो आवाजमा उहाँले हामीलाई गीत सुनाएर विदा पनि भइसक्नु भएको छ। त्यस्तै हामीलाई धेरै साथीहरूले फेसबुक लाइभबाट पनि सुनेर साथ दिइरहनु भएको छ र हामीलाई देश विदेशबाट सुनेर साथ दिनुभएको छ अनलाइनबाट, यहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र हामीलाई फोन गर्न सक्नुहुन्छ 0765 20 20 यतिखेर पनि कोही साथी हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ, हामी उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, नमस्ते।
1: हजुर नमस्ते, कहाँबाट बोल्नु भयो होला?
2: म कामना गुरुङ हो।
1: ए, कामना जी आराम हुनुहुन्छ?
2: म आरामै छु, हजुर पनि आरामै
1: हजुर, म एकदम ठिक छु।
2: हजुर, प्रोग्राम चलाउन आउनु भएछ, खुसी
1: लाग्यो। मलाई धेरै याद आयो होइन साथीहरूको, मैले धेरैको सोच पनि नाम बिर्सिसकेँ होइन, त्यही भएर पनि आज कार्यक्रम चलाउन मन लागिरहेको, तर सबै साथीहरू चाहिँ पहिलाको यहाँसँग त धेरै पछि कुरा भयो है।
2: बेला बेलामा त आउनु पर्यो नि त।
1: हजुर, पक्कै आउँछु नि, त्यही सम्झेर त आएको आज, यहाँभन्दा अगाडि पनि मैले चलाएको थिएँ, त्यतिखेर पनि आउँछौँ कुरा भयो कि जस्तो लाग्यो मलाई।
2: हजुर,
1: के गर्दै हुनुहुन्छ आजकल?
2: म त त्यही शनिभरि के भन्नु, घरमै
1: पानी परेको छ त्यतातिर?
2: पानी त परेको छैन, तर शीतल चाहिँ भएको छ।
1: ए हजुर, झरी परेको परेछ है, बेसी सर्दीतिर त आज बिहानभरि पानी पर्यो।
2: ए परेको छैन, अलिक अघि नै त अलिअलि छिटो आएको थियो, अहिले त छैन।
1: ए हजुर हजुर, अनि कार्यक्रम सुनिरहनु भएको छ नि है?
2: म भर्खर सुनिरहेछु।
1: यहाँ त निमी श्रोता नै हुनुहुन्छ हाम्रो होइन, मसँग कुरा नभए पनि यहाँले चाहिँ रेडियो सुनेर साथ दिनुहुन्छ, माया गर्नुहुन्छ भन्ने चाहिँ मलाई थाहा छ नि फेरि।
2: हजुर, म त मैले फेरि कल नगरे पनि म त फेरि सुनिरहन्छु नि।
1: हजुर, पक्कै पनि यहाँलाई आज के गर्नुपर्छ भनेर थाहा नै छ, गीत गाउन पनि तयारी अवस्थामा हुनुहुन्छ होला है?
2: मलाई गीत गाउन आउँदैन, त्यही पनि नआए पनि नियम पालन त गर्छु नि त।
1: पक्कै पनि कति साथीहरूले चाहिँ अब कामनाजीको स्वर सुन्न कुरेर बस्नुभएको छ, सुनाउनु पर्यो त, सुरु गर्न सक्नुहुन्छ।
2: हजुर, म कस्तो गाउँछु है त, जुन पारा मेरो घाम पानी मेरो, तिमी जुन पारा मेरो घाम पानी मेरो, आँखाको नानी पनि हाई हाई खाको नानी पनि यति नै है
1: हजुर निकै एक छोटो गीत गाउनु भयो कामनाजी देवी पनि तपाईँले कार्यक्रमको नियमको पालन गर्नुभएको छ त्यसको लागि धेरै धन्यवाद चाहन्छु कार्यक्रमबाट कसलाई सम्झिन चाहनुहुन्छ
2: सम्झिनु पर्दा विशेष त अब हजुर दुईजनाको लागि भन्नु पर्यो
1: हजुर धन्यवाद
2: अनि विशेष विशेष त मेरो घर परिवारको लागि अनि मलाई कामना गुरुङ भनेर चिन्नुहुन्छ चिन्नुहुन्न उहाँहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु बाई
1: हजुर नमस्ते भाइ उहाँ हुनुहुन्थ्यो कामना गुरुङ उहाँले पनि छुट्टो मिठो गीत गाएर विदा भइसक्नु भएको छ भने फेरि पनि हाम्रो अर्को साङ्गीतिक प्रस्तुति राख्ने पालो भएको छ त्योभन्दा अगाडि मैले एउटा दुईवटा कमेन्ट लिन चाहे ईश्वरी राई हुनुहुन्छ उहाँले हामीलाई मिस्यू भनेर लेख्नु भएको छ ईश्वरजी तपाईँलाई पनि धेरै सम्झना ल त्यस्तै हुनुहुन्छ धर्मराज नमस्ते शुभ दिन अनि संविधान दिवसको शुभकामना भन्नुभएको छ यहाँलाई पनि शुभकामना म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु आज जन्मदिन मनाउने धनकुटाकी बहिनी लक्ष्मीपुरी विराटनगरकी साथी नम्रता मगर इलामका साथी अनुमोल देशराजलाई जन्मदिनको शुभकामना सबैमा शुभ दिनको कामना मिठो सम्झना भन्नुभएको छ धर्मराज ढकालजी यहाँलाई त्यति टाढाबाट सुनेर साथ दिइरहनु भएको छ यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रममा स्वागत पनि गर्न चाहन्छु त्यसै तपाईँहरूको साथीहरू जसको जन्मदिन छ उहाँलाई पनि कार्यक्रमबाट जन्मदिनको शुभकामना भन्न चाहन्छु र अब भने अब बज्ने गीत तपाईँको लागि हामीलाई फोन गर्नुहुने सम्पूर्ण साथीहरूको लागि अनि रेडियो सुनेर साथ दिनुहुने यहाँहरू सम्पूर्णको लागि सुनौ है त

0: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0663520166 98565-45248 98412-38555 र 98565-43357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ। पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 98141112 सुबेदार चित्रबहादुर गुरूङ अध्यक्ष लमसुङ भारतीय भूपसैनिक विकास समिति लमसुङ।
1: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
2: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
3: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन, यो फाइल हेरेर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
4: तेरो बाउले यत्रो ठुलो कुरामा सा लुकाएछ हैन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
0: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन पट्टा।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भनियो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राय माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497338798।

हजुर, सुमधुर सांगीतिक कोशीले हाले पक्कै पनि सुन्नुभयो। त्यसपछि हामीले छोटो ब्रेक पनि लियौं। पुनः स्वागत गर्न चाहन्छु कार्यक्रममा। हुन त अब कार्यक्रममा धेरै समय त छैन, यद्यपि यहाँले हामीलाई सुनिरहनु भएको छ, साथ दिइरहनु भएको छ भन्ने मैले आशा लिएको छु। हामीलाई अब फोन गर्न सक्नुहुन्छ है 0625020020 अब 1:40 भइसकेको छ। करिब 15 मिनट अब म तपाईँसँगै हुनेछु र तपाईँले पनि मलाई फोन गरेर कार्यक्रम सुनेर साथ दिनुहुनेछ पक्कै पनि। त्यस्तै हामीलाई रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि सुनेर धेरै साथ दिइरहनु भएको छ। मनको साथी हुनुहुन्छ जीवन कार्की, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी, सुनिराखेको छु भन्नुभएको छ। पक्कै पनि एकदम आराम छ, यहाँ पनि आरामै हुनुहुन्छ होला भन्ने मैले आशा राखेकी छु। कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिनमा शुभ रहोस् भनेर भन्नुभएको छ। कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, सबैको भलो चाहने मान्छे, शुभ दिन भनेर लेख्नु भएको छ। पक्कै पनि तपाईँ पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्न चाहन्छु र यहाँको दिन पनि शुभ बितोस्। र हामीलाई कार्यक्रममा यो प्रतिक्रिया दिनुभयो यसको लागि पनि धन्यवाद, सुनेर पनि साथ दिनु भएको छ पक्कै पनि, यसको लागि पनि धन्यवाद दिन चाहन्छु। र हामीले यसरी नै सम्झिराख्नुहोस् है भनेर पनि भन्न चाहन्छु। त्यसै गरी हामीलाई अन्य साथीहरूले पनि यहाँ प्रतिक्रिया पठाउनु भएको छ। रणबहादुर थापा मगर हुनुहुन्छ, नमस्कार हजुर, म पनि सुन्दैछु मोरङको रतुवा माईबाट भनेर लेख्नु भएको छ। उहाँले धेरै साथीहरूलाई पनि सम्झिनु भएको छ। अब भजन गीत मार्फत साथीहरू गगन तेरो थुम्कान्छ, मनको साथी जीवन कार्की, सोमी लिम्बू, ढाका धर्मराज, रमिन सुनवार, एलिसा लिम्बू, त्यस्तै गरी अस्मि सुताङ, शान्ति बेसी, करूणा चामलिङ राई, जयराम खड्का, सागर त्योगी लेख्नु भएको छ, योगी योगी त्योगी हो, हरिमाया मगर, शंकर ढका लगायत सबैलाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ। रत्नबहादुर थापाजी यहाँलाई पनि धेरै धन्यवाद, हामीलाई सुनेर साथ दिनुभयो। यसै गरी लक्ष्मी भाले लेख्नु भएको छ, नमस्कार गुड आफ्टरनुन, प्रोग्राम एकदम राम्रो लाग्यो, विक्सन बसन्ताजी भनेर लेख्नु भएको छ, सिक्लेसबाट सुन्दैछु रे। के भने लक्ष्मीजी धेरै धन्यवाद है हामीलाई सुनेर साथ दिनुभएकोमा, बिग फ्यान लेख्नु भएको छ, म एकदमै खुसी भएँ है। र हामीलाई त्यति टाढाबाट पनि सुनेर साथ दिनुभएको छ, यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। सिक्लेस यहाँको घर अथवा बसाइ के छ, राम्रोसँग बस्नु होला भन्न चाहन्छु है। त्यस्तै हामीलाई अन्य साथीहरूले पनि धेरै प्रतिक्रियाहरू पठाउनु भएको छ, म भने नै छु। र तपाईँले हामीलाई आज शनिबारको बसाईमा सुमधुर आवाजमा गीत सुनाउन चाहनुहुन्छ भने फोन गर्नु 0625020020 भनेर भन्न चाहन्छु। त्योभन्दा अगाडि सुनौ है त एउटा सुमधुर गीत।

0: लाली चढ़ो क्या मालूम तिम्रो गलामा
1: हजुर यसो मध्ये सांगीतिक सिलेपछि पुनः स्वागत छ यहाँहरूलाई कार्यक्रम कल टाइममा लमसुङ कल टाइममा हजुर रेडियो मर्सियङ 95 मेगा हर्जबाट तपाईँले प्रत्येक दिन लमसुङ कल टाइम सुन्न सक्नुहुन्छ दिउँसो 1 बजेदेखि 2 बजेसम्म र प्रत्येक दिन हामी फरक फरक विषयवस्तु लिएर यहाँहरू सामु उपस्थित हुनेछौँ आज संविधान दिवस पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् तपाईँ कति कार्यक्रममा त व्यस्त हुनुहुन्न यद्यपि आज शनिबार पनि हो शनिबार फुर्सद पनि छ होला घरमै आराम गरिरहनु भएको छ होला घरमा आफ्नै पर्सनल काममा पनि व्यस्त हुनुहुन्छ होला यद्यपि हामीलाई धेरैले कार्यक्रम सुनेर साथ पनि दिइरहनु भएको छ रमिला राई हुनुहुन्छ मिसुवाल भनेर लेख्नु भएको छ रमिलाजी यहाँलाई पनि धेरै सम्झना ल यहाँको दिन शुभ रहोस् भनेर भन्न चाहन्छु त्यस्तै हामीलाई अघि लक्ष्मी प्रसाद मिश्रले अघि पनि फोन गर्नु अघि पनि म्यासेज गर्नुभएको थियो फेरि पनि यहाँ पठाउनु भएको छ आज पनि पुरानो मान्छेको नयाँ आवाज सुनियो वसन्त बहिनी खुसी लाग्यो भनेर लेख्नु भएको छ पक्कै पनि त्यस्तो नयाँ आवाज होइन पक्कै पनि कल टाइममा चाहिँ म धेरै पछि आएको छु तपाईँहरूले यस्तो धेरै माया गर्नुहुन्छ यो माया लिनको लागि बेला बेलामा आउनु मन लाग्छ त्यो भएर पनि हो आज म आएको फेरि हाम्रो साथीहरू पनि हुनुहुन्छ राम्रो आवाजको धनी उहाँहरूले कार्यक्रम गरिरहनुहुन्छ यद्यपि तपाईँहरूले मलाई पनि धेरै माया गर्नुभएको छ यसको लागि धेरै धन्यवाद दिन चाहन्छु कृष्ण बुढाप्रति हुनुहुन्छ नमस्कार म काठमाडौँबाट सुन्दैछु भनेर लेख्नुभएको छ कृष्णजी यहाँलाई नमस्कार छ र कार्यक्रममा स्वागत पनि छ हामीलाई सुनेर साथ दिनुभएको छ यसको लागि धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै हाम्रो अन्य साथीहरूले पनि धेरैले सम्झिनु भएको छ कतिपयले हामीलाई सम्झेर पनि प्रतिक्रिया पठाउन पाउनु भएको छैन होला कतिपयले चाहिँ फोन गर्न पनि सक्नु भएको छैन होला यसको लागि पनि चिन्ता नलिनु भनेर भन्न चाहन्छु हामीलाई सम्झिनुहोस् माया गर्नुहोस् कार्यक्रम सुनेर साथ दिनुहोस् हामीलाई प्रतिक्रियाहरू सुझावहरू पठाउनुहोस् त्यसमै हामी एकदमै खुसी छौं भनेर भन्न चाहन्छु अब पनि हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं हामीलाई अन्य साथीहरूले पनि यहाँ प्रतिक्रिया लेख्नु भएको छ सफल आयुष हुनुहुन्छ उहाँले हामीलाई धेरै प्रतिक्रियाहरू लेखेर पठाउनु भएको छ आयुष राई हुनुहुन्छ हेलो दर्शन म पूर्वेली अञ्चल भनेर लेख्नु भएको छ अञ्चल सफल आयुष राई भनेर लेख्नु भएको छ हो नेपाल घर भनेर लेख्नु भएको छ तेह्रथुम भई हाल चाहिँ युएबाट भनेर लेख्नु भएको छ तेह्रथुम गर्दै चाहिँ यहाँको उहाँ वैदेश रोजगारीमा भए पनि हामीलाई सुनेर साथ दिनुभएको छ यसको लागि धेरै धन्यवाद दिन चाहन्छु मिस मुटु भनेर लेख्नु भएको छ त्यस्तै हामीलाई धेरै उहाँले धेरैलाई पनि सम्झिनु भएको छ फिरम तामाङलाई सम्झिनु भएको छ गोपाल भाइ सुरेन्द्र श्रेष्ठ र राज तामाङ राजकुमार गुरुङ राज बुढा थोकी निरुता चामलिङ राई रमला साम्पाङ राई भन्नुभएको छ रमला कि रमिला हो हामीलाई रमिलाजीले त अघि सम्झिनु भएको छ यहाँबाट त्यसै सरिता राई मिडिया प्रेमी अनिसा राईलाई पनि सम्झिनु भएको छ वसन्त सुफिया राई भनेर लेख्नु भएको छ पुष्पा अञ्चली राई सिम्पल सरिना सुस्मितालाई सम्झिनु भएको छ भने सानु माया शेर्पा तीर्थ राई रूपिला मगरलाई सम्झिनु भएको छ मनिषाजीलाई त्यस्तै उहाँले रूपेशजीलाई पनि सम्झिनु भएको छ भने रोशन भूमिका आशिष टंक राई लवली किरात राई उमेश चामलिङ राई धेरैलाई सम्झिनु भएको छ सुरज राईलाई कृष्ण तामाङ लिम्बु विजय त्यस्तै गरी राज विरहीलाई पनि सम्झिनु भएको छ बालकुमार पुष्पा रविना ओहो कति धेरैलाई सम्झिनु भएको है उहाँले कार्यक्रमबाट धेरैलाई सम्झिनु भएको छ त्यति टाढा हुनुहुन्छ पक्कै पनि आफ्नो साथीभाइको घर परिवारको धेरै याद पनि आएको छ होला केही छैन हामीलाई हामीसँग जोडिँदै गर्नुहोस् हामी तपाईँसँगै भएपछि पक्कै पनि तपाईँलाई नेपालमै घरमै छु भन्ने पनि आवाज होस् भन्न पनि चाहन्छु त्यस्तै गरी उहाँले अन्य साथीहरू कल्पना मिठो अनुमल अमन लक्ष्मण दुई ठाउँमा लेख्नु भएको रहेछ निशाजी निश्चल धेरैलाई सम्झिनु भएको छ है मैले सबैको नाम भनौँ कि नभन् जस्तो भइरहेको छ त्यस्तै राजेश दिनुहुन्छ मदन गुरुङ सन्देश जीलाई पनि उहाँले सम्झिनु भएको छ। त्यस्तै यास्मी राई अल मिस यु भनेर लेख्नु भएको छ अनि बाई लेख्नु भएको छ। धेरै साथीहरूलाई उहाँले सम्झिनु भएको छ, त्यो टाढाबाट पनि पक्कै पनि यहाँको साथीहरूले कार्यक्रम सुन्नु भएको छ भने तपाईँलाई धेरै सम्झिनु भएको छ भनेर भन्न चाहन्छु। उहाँले पनि तपाईँलाई धेरै याद गर्नुभयो होला। यति पनि तपाईँ त्यति टाढाबाट हामीलाई सम्झेर यति धेरै म्यासेज लेख्नु भएको छ, यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई यसरी कार्यक्रम सुनेर साथ दिनुहोला। वर्दिसको ठाउँमा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, खुसी रहनुहोस् भनेर पनि भन्न चाहन्छु। आइजी हस्। त्यस्तै गरी हामीलाई अब फोन त हामीले धेरैको लिन चाहन्थ्यौ भने कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। म विशेष गरी हामीलाई फोन गर्नुहुने श्याम प्रसादजी, त्यस्तै कृष्णजी, टेकु छेत्री, टेकु बहादुरजी उदयपुरबाट हुनुहुन्थ्यो, त्यस्तै कामनाजी, यहाँहरू सबैलाई धेरै धन्यवाद दिन चाहन्छु। र हामीलाई रेडियो मर्सियङको फेसबुकबाट प्रतिक्रिया दिनुहुने, सुनेर साथ दिनुहुने धेरैजना हुनुहुन्छ, उहाँहरूको सबैको नाम त म भन्न सक्दिनँ, यद्यपि यहाँहरू सम्पूर्णलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई यसरी नै प्रत्येक दिन हाम्रो हरेक कार्यक्रमहरूमा यसरी नै तपाईँको समयले भ्याएसम्म सुनेर साथ दिनुहोला, धेरै माया गर्नुहोला पनि भन्न चाहन्छु। यहाँहरू सबैको दिन शुभ रहोस्, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् पनि भनेर भन्न चाहन्छु। र हामीलाई रेडियो सुनेर साथ दिने देश तथा विदेशमा रहनुहुने, अनलाइनबाट सुन्नुहुने, फेसबुकबाट प्रत्यक्ष सुन्नुहुने र हाम्रो रेडियो मर्स्याङदेखि 95 मेगा हर्सले ट्युन गरेर सुन्नुहुने र साथै हाम्रो पात्रो एपबाट पनि सुन्नुहुने यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अब पनि छुटिनुपर्छ जस्तो लागिरहेको छ। छुटिनुभन्दा अगाडि एउटा सुमधुर सांगीतिकको सिली पनि राख्न चाहन्छु। त्यो गीत तपाईँ सुन्दै गर्नुहोस् र यहाँहरू सम्पूर्णको लागि पनि त्यो गीत समर्पण गर्दै आजको कार्यक्रमबाट म कार्यक्रम संचारिका बसन्ता विदा हुन चाहन्छु र कार्यक्रममा मलाई प्रविधिबाट साथ दिनुहुने साथी खुशीलाई, साथी दिलुलाई पनि विशेष धन्यवाद दिँदै बिदा हुन्छु। तपाईँको दिन शुभ रहोस्, रेडियो मर्स्याङ सुन्दै गर्नुहोला। नमस्ते।

नमस्कार, म वसन्ता दिउँसो 2 बजेको वर्षाङ्ले बुलेटिनमा स्वागत छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानले बहुजाति, बहुभाषी एवं संस्कृतिलाई सम्मान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभयो। साथै उहाँले यस्तो अवस्थामा नेपाली बीच रहेको आपसी सद्भाव, भातृत्व र सह अस्तित्वमा आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। रसुवाको फुटेको सीमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिले सिंगो देश गहिरो पीड़ामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस कठिन अवस्थामा बाढ़ी प्रभावित व्यक्तिहरूको राहत उद्धार र पुनर्स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ़न सबैलाई आह्वान समेत गर्नुभएको छ। दिवसको अवसरमा उपराष्ट्रपति रामसाई प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष, विभिन्न दलका शीर्ष नेता लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ। संविधान दिवसको अवसरमा लमजुङ सदरमुकाम बेसी शहरमा आज बिहान प्रभात फेरी निकालिएको थियो। प्रभात फेरीपछि आयोजना गरिएको सभामा जिल्ला संघीय समिति लमसुङका प्रमुख पूर्णबहादुर गुरूङ र लमसुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले शुभकामना व्यक्त गर्नुभएको थियो। संविधान दिवसकै अवसरमा विशेषा नगरपालिकाले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा संचालित बाल गृहलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि देशभर वडा अधिवेशन शुरू हुँदैछ। आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले एउटा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछ। गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक रहेको छ। वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कंग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसियोले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको बताउनु भएको छ। उहाँका अनुसार भुटेकोशी, बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको सहनिर्णय केही दिन ढिला हुन सक्नेछ। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसियोले बताउनु भएको छ। वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवार दिन सक्ने अधिकार केन्द्रले दिएको छ। महँगी अत्यधिक बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर 5.96% पुगेको छ, जुन पछिल्लो 1.5 वर्ष यताकै उच्च हो। यसअघि 2081 मक्सिरमा महँगी दर 6.5% थियो। अघिल्लो वर्ष साउनमा यस्तो दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी दर 5.52% रहेको छ। अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी दर बुझाउने मुद्रा स्फीति 2.28% ऋणात्मक रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचाङ्क 15.62%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80%ले बढ़ेको छ। प्रतिवेदन अनुसार अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढ़े पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ बन्दै गएको छ। राष्ट्रिय शिक्षा दिवस 2083 का अवसरमा लमसुङमा विभिन्न कार्यक्रमको आयोजना गरियो।

गरेको छ। विश्व नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने 17 जना विद्यार्थीलाई सम्मान गरिएर राष्ट्रिय शिक्षा दिवस मनाएको छ। शुक्रबार नगरपालिकामा औपचारिक कार्यक्रम सहित शैक्षिक सत्र 2082 आधारभूत तह माध्यमिक शिक्षा परीक्षा र कक्षा 12 परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका छात्र छात्रालाई सम्मान गरेको हो। लमसुङको मर्स्याङदी गाउँपालिकामा पनि शैक्षिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाले एसएससी परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी शैक्षिक सत्र 82 कक्षा 5 र 8 परीक्षामा पालिका स्तरमा उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान गरेको छ भने उक्त उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्याउने शिक्षकलाई पनि सम्मान गरेको छ। यस्तै गरी निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेर गाउँपालिकाले शिक्षा दिवस मनाएको छ। प्रथम टुर दि लमजुङ 2026 शुरू भएको छ। लमजुङ साइक्लिङ संघले आयोजना गरेको उक्त कार्यक्रमको विशेष नगरपालिकाको प्रमुख गुमान सिंह अर्यालले उद्घाटन गर्नुभएको हो। साइकल यात्रामा सहभागिताका लागि विभिन्न जिल्लाबाट साइकल यात्रीहरू लमजुङ आएका छन्। संघले पहिलो पटक आयोजना गरेको यस कार्यक्रमका लागि लमजुङका 70 जना सहित देशभरबाट करिब 500 जना साइकल यात्रीको सहभागिता रहेको छ। जिल्लाको विशिष्ट नगरपालिका वडा नम्बर 800 शुरू भएको साइकल यात्रा कोलासुथार र मर्स्याङदी गाउँपालिका केन्द्रित रहनेछ। आज पहिलो दिन सेराचोकबाट शुरू भएको यात्रा बेसीसर चण्डीडाँडा बिन्द बागलुङपानी कपुरगाउँ हुँदै घलेगाउँसम्म पुग्नेछ। यसै गरी भोलि आइतबार घलेगाउँदेखि नायु घनपोखरा रोपले फाट खोदी स्थित साम्बाचोक सुरूङ मार्ग हुलहुले हुँदै हामखोलामा समापन गरिने आयोजकले जनाएको छ। दिउँसो 2 बजेको मर्स्याङदी बुलेटिनमा अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म बसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz हाम्रो अनलाइन सेवा रेडियो मर्स्याङदी .org र हाम्रो पात्रमा पनि रेडियो मर्स्याङदी खोजेर सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनो हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोलेब रेडियो मर्सिङ दुर्ले यो भाषारी कतै छाबा कोही खैमु खोइन्ति हल्छ्यो
10: ए छब्बिस नर पिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओल्छ्यो
11: आफै रेडियो मर्साङ्गी एफएम 95।

0: भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औले क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9865656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन? के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसल 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइले घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर।

0: छौ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
2: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69229। सेवा मोडल हस्पिटल प्रणाली बेसिसर स्वाद सानीमा बैंकको ठिक
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसियाको त्रिचुली एक जलविद्युत आयोजनाबाट आज 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी चल्दै। भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात। बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्वौं एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी। नेपाल खबरमा अब पूरा खबर। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेकोशीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5.9 करोड़ 24 लाख रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56.56 करोड़ 6,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढ़ीले सिलिमी र त्रिशुली जलविद्युत विद्युत आयोजनाका केन्द्रका संरचनाका साथै 220 केवी त्रिशुली 3B हब सब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको हो। प्राधिकरणले अन्य जलविद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैतर्फ पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा काठमाडौँको टुण्डी खेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभए त्यो केवल कागजको पन्नामा मात्र सीमित रहने टिप्पणी गर्नुभयो। सम्बोधन क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो। सुशासन नारा मात्र नभई काम भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्ट अपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइँदैछ। ऐतिहासिक संविधान सभाबाट 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजकै दिन 11 वर्ष पूरा भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि ओडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलतामा ओडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देवा पक्षले भने यो प्रक्रियामा सहभागिता जनाएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। यस अधिवेशनले ओडा सभापति 2 उपसभापति 1 सचिव 1 सहसचिव र ओडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा

0: प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक ओडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला दलित र 30 वर्ष मुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था रहेको छ। साथै यसै महाअधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो ओडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने सुदृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदम चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतेदेखि ओडा अधिवेशन शुरू गरी मंगिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभयो भारतीय व्यवसायीले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीति साझेदारको रूपमा हेर्नुपर्ने उहाँको भनाई छ सरकारले सुशासन आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरेका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको दावी गर्नुभयो भोडेपछि बाढ़ीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारले आज कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको छ चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ भदौ 10 गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो 41 वर्षका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डिलबहादुर थामीले दागबत्ती दिनुभयो नयाँ पत्रिका दैनिकमा कार्यरत थामी 2 दशकभन्दा बढ़ी समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो विदेशको खबर चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रवृत्तिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेखनीय रूपमा बढ़ेको छ चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन् यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 करोड़ युआन कायम भएको छ यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि अनुसन्धान र विकास तथा उन्नत उत्पादन जस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ विज्ञहरूको अनुसार चीनको आकर्षण पहिले मुख्यत कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्च स्तरीय प्रविधिमा आधारित बन्दै गएको छ यसैबीच चीनले विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न 15 बुँदे कार्ययोजना सार्वजनिक गर्नुका साथै फ्रान्स स्विजरल्याण्ड र दक्षिण कोरियाबाट भित्रने लगानीमा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ खेल खबर विश्व एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह शुरू हुन थालेको छ जापानको आइची नागोयामा एसियाडको उद्घाटन समारोह चल्न थालेको हो असोज 18 गतेसम्म चल्ने प्रतियोगितामा 43 वटा खेल हुँदैछन् 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ीले सहभागिता जनाउने आयोजकले जनाएको छ प्रतियोगिताका लागि आयोजक आइची नागोयाले 2.40 अर्ब अमेरिकी डलर अर्थात झण्डै 3.69 अर्ब नेपाली रूपियाँ खर्च गरेको जनाएको छ यसपालि नेपालले 21 खेलमा सहभागिता जनाउँदैछ जसमा 135 खेलाड़ी सहभागी हुनेछन् नेपाली टोलीमा खेलाड़ी बाहेक प्रशिक्षक व्यवस्थापक प्राविधिक मेडिकल पत्रकार तथा अन्य पदाधिकारी गरी 211 जनाको टोली सहभागी हुनेछ नेपालले एसियाडको लागि 11 करोड़ बजेट छुट्याएको छ एसियाडमा नेपालले अहिलेसम्म 3 रजत र 23 काश्य पदक जितेको छ यसपालि खेलकुद परिषदले कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य राखेको छ जसमा कराते कबड्डी बक्सिङ उसु जस्ता खेललाई सम्भावित सूचीमा राखिएको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज थप 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई थप मानिस हराएको आशंकामा खोजी कार्य चल्दै भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण जिम्मेवार रहेको प्रधानमन्त्री शाहको भनाई देशमा गहिरो जरार रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी।
3: साली नदीको चीर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग
9: बाढीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले वडा नम्बर 31 आलोकनगरमा जथाभावी अस्पताल बन्ने फोहोर फाल्ने कम्पनीलाई 50,000 रूपियाँ जरिवाना तिराएको छ। आलोकनगरमा भेटिएको फोहोर निरीक्षण गर्दा 2 कम्पनीका कागजात फेला परेका थिए। तीमध्ये भक्तपुरमा रहेको औषधि उत्पादक कम्पनीलाई जिल्ला प्रशासन कार्यालय मार्फत झिकाएर महानगर प्रहरीले 50,000 रूपियाँ जरिवाना गराएको हो। काठमाडौँकै टोखामा रहेको अर्को कम्पनीका प्रतिनिधि भने अहिलेसम्म सम्पर्कमा आएका छैनन्। महानगर सीमा बाहिरका कम्पनी भएकाले जिल्ला प्रशासन कार्यालय मार्फत कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसैबीच महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले सार्वजनिक ठाउँमा जथाभावी फोहोर फाल्नेहरूमाथि निगरानी थप कड़ा बनाएका छन्। काठमाडौँ शिक्षालय ललितपुरले संविधान दिवसको अवसरमा आयोजना गरेको साइकल र्यालीमा 300 भन्दा बढ़ी सहभागी भएका छन्। बाढ़ी पहिरो प्रभावितको सहयोग र वातावरण संरक्षणको उद्देश्यले शिक्षालयले बाढ़ी पीड़ितका लागि साइकल मानवका लागि एकता भन्ने नारासहित र्याली आयोजना गरेको हो। महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले उद्घाटन गर्नुभएको र्याली माडोलबाट शुरू भई महालक्ष्मी क्षेत्रका विभिन्न ठाउँ परिक्रमा गरी शिक्षालय परिसरमै पुगेर समापन भएको थियो। र्याली व्यवस्थापनका लागि प्रहरी ट्राफिक नगर प्रहरी र स्काउट सहित 150 भन्दा बढ़ी स्वयंसेवक खटिएका थिए। यसअघि भोटेको श्री बाढ़ी प्रभावितलाई 51,000 रूपियाँ सहयोग गरिसकेको शिक्षालयले अबदेखि हरेक वर्ष संविधान दिवसका दिन साइकल र्याली आयोजना गर्ने जनाएको छ। ललितपुर महानगरपालिकाले पाटन दरबार र मंगल बजार आसपासका पर्यटक तथा सर्वसाधारणलाई लक्षित गर्दै निशुल्क माइक्रो बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा दशैं अघि नै शुरू गर्न लागेको यस सेवाका लागि पहिलो चरणमा चीनबाट ल्याएका 5 हरिया विद्युतीय माइक्रो बस प्रयोग गर्ने महानगरले जनाएको छ। यी बसहरू पाटन ढोकाबाट शुरू भई मंगल बजार महाबौद्ध लगनखेल कुमारीपाटी जावलखेल र पुल्चोक हुँदै पुनः पाटन ढोकासम्म सञ्चालन हुनेछन्। पर्यटक ज्येष्ठ नागरिक तथा अपाङ्गता भएको व्यक्तिका लागि यो सेवा पूर्ण रूपमा निशुल्क हुनेछ भने अन्य यात्रुले निर्धारित शुल्क तिर्नुपर्नेछ। महानगरले यस अघि नै विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति पारित गरिसकेको छ। भदौ 10 गतेको भोटेको श्री बाढ़ीमा सर्वोच्च गुमाएकी विष्णु कुमारी डंगोलको मृगौला प्रत्यारोपण सफल भएको छ। बाढ़ीले घरबार र उपचारका लागि जम्मा गरेको पैसा बगाएपछि जीवन मरणको दोसाधमा पुगेकी 41 वर्षकी विष्णु कुमारीको काठमाडौँ मेडिकल कलेज केएमसीले निशुल्क मृगौला प्रत्यारोपण गरिदिएको हो। उहाँलाई पति राजकुमारले मृगौला दान गर्नुभएको हो। मृग प्रत्यारोपणपछि पूर्ण स्वस्थ बनेका डंगोल दम्पति अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँहरूको दयनीय अवस्थाबारे जानकारी पाएपछि केएमसीका संचालक डाक्टर सुनिल कुमार शर्मा शर्माले सम्पूर्ण उपचार र खानपिन निशुल्क गरिदिने घोषणा गर्नुभएको थियो। विष्णुकुमारी सहित केएमसीमा अहिलेसम्म गरेका 86 जनाको मृगौला प्रत्यारोपण 100% सफल भएका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। काठमाडौँमा जथाभावी अस्पतालजन्य फोहोर फाल्ने एक कम्पनीलाई 50,000 रूपियाँ जरिवाना, अर्को कम्पनीको खोजी भइरहेको महानगरको भनाई र संविधान दिवसको अवसरमा ललितपुरमा आयोजित साइकल र्यालीमा 300 भन्दा बढ़ी सहभागी। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518, 98463-38518।

0: Mania.
1: Extreme energy drink.
2: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएको माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0666-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania, extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 28 186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: बताइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375।
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका स्वात, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244.
4: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-99।
8: ए, माइलाले ट्र्याक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
0: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा, खुलास तीव्र कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: कृषि विकास कार्यालय लमजुङको सूचना: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गतेभित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
9: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
8: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
9: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
8: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
9: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
9: मोबाइल नम्बर 9856045230 र 9856080140।

0: Sonia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसल 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्समा राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारीको लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: को आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: क्रिस्टल क्रिएशन्स।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्र्याङ, गोलो फर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9840098261।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साठफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली, लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
1: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्ने।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
4: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ?
4: भन्नु मिल्दैन। यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
6: तेरो बाउले यत्रो ठुलो कुरामा फाल लुकाएछ हैन?
0: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ। तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी सुड्डी, मैले मात्र भन्यो मेरो आमालाई
6: सुड्डी।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राई माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राई माझी जस्तै।
10: दिलीप राई माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: Siphonia.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
5: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
6: एक्सट्रिम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
7: मर्स्याङदी FM 95 मेगाहर्ज 95 मेगाहर्ज

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड़। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।

0: महासभाका लागि अमेरिका भिसा स्वीकृत
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन नेपालबाट 135 खेलाड़ी सहभागी कम्तीमा एक स्वर्ण जित्ने लक्ष्य
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: नेपाल दर्पणमा अब खबरको सिलसिला राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनु भएको छ संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य वा व्यवस्था सफल हुन नसक्ने उल्लेख गर्नुभयो केवल शासकीय संरचना बदलेर मात्रै नागरिकका अपेक्षा पूरा नहुने भन्दै उहाँले राज्य सत्ताको चरित्र राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन आउनुपर्नेमा जोड़ दिनुभयो संविधान कागजमा लेखेका शब्द मात्र नभई नागरिकका सपना र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गर्दै उहाँले संविधानलाई भाषणमा नभई व्यवहारमै उतार्न आग्रह गर्नुभयो यस्तै हालैको विपदलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले विकास भनेको भौतिक संरचना मात्र नभएर मानिसको जीवन र भविष्यको सुरक्षा पनि भएको बताउनुभयो पुननिर्माणका क्रममा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु पर्ने उहाँको भनाई छ कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो
1: यस्तै सरकारले आजै टुडीखेलमा आयोजना गरेको संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभए त्यो केवल कागजको पाना मात्र बन्ने टिप्पणी गर्नुभयो सम्बोधनका क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो
8: विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ सुशासन नारा होइन काम हो र हामी काम गरिरहेका छौं
1: प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइएको छ ऐतिहासिक संविधानबाट 2072 साल असोज 3 गते नेपालको संविधान घोषणा भएको थियो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजैका दिन 12 वर्षमा प्रवेश गरेको छ
0: माओवादी सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको जनआदेश अनुसार पहिलो पटक नागरिकका अभिमत अर्थात संविधान सभा मार्फत नेपाल

0: संविधान निर्माण भएको हो। दोस्रो संविधान सभाले 2072 साल असोज 3 गते जारी गरेको संविधानले देशलाई 7 प्रदेश र 3 तहको सरकार सहितको संघीय गणतन्त्रमा लएको हो। संविधानको धारा 16 देखि 46 नागरिक 31 मौलिक हकको ग्यारेन्टी गरिएको छ। यस्तै महिला, दलित, मधेसी र पछाडि पारिएका समुदायलाई राज्यका निकायमा विशेष अधिकार दिएको छ। संविधान जारी हुन साथ शुरू भएको मधेस आन्दोलनका माग समेट्न 2072 सालमै संशोधन गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशिता कायम गरेको थियो भने 2077 सालमा भएको दोस्रो संशोधनले लिम्पिया, झुरा, लिपुलेख र कालापानी समेटिएको नयाँ चुच्चे नक्सालाई निशान छापमा समावेश गरेको थियो। सार्वभौमसत्ता र अखण्डता बाहेकका धाराहरू संसदको दुई तिहाई बहुमतले परिमार्जन गर्न सकिने व्यवस्था छ। अहिले फेरि संविधान संशोधनको मुद्दा चर्चामा आएको छ। चुनाव अघि नै संविधान संशोधनलाई मुख्य मध्येको एउटा एजेण्डा बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा बहुमत ल्याएपछि बनेको सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरू पनि संविधान संशोधनको आवश्यकता रहेको बताइरहेका छन्। तर उनीहरूले संविधान संशोधन दुई तिहाईका आधारमा नभई राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने र त्यसअघि संशोधन गर्नुपर्ने बुँदा र त्यसको कारणको आधार तयार गर्नुपर्नेमा जोड़ दिइरहेका छन्।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलनतामा वडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने यो प्रक्रियामा सहभागी भएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। अधिवेशनले वडा सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक वडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला, दलित र 30 वर्ष मुनिका युवाको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ। साथै यसै अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो वडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने दृढ़ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदममा चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैजसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
0: यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवर्ती आँधीमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आधीमा परिणत भएमा त्यसको नाम अर्णव हुने र त्यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 गते पर्ने देखिएको उल्लेख गर्नुभएको छ। ती दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारेमा अझै प्रश्नसँग निर्केलो हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा भनिएको छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना धेरै छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागि आफ्ना पछिल्ला सूचनाहरूमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
4: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
4: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
4: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
4: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज 11 संविधान दिवस मनाइयो सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड भ्रष्टाचार दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट शुरू देउवा समूह सहभागी भएन आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर रसुवाको माथिल्लो त्रिशूले एक जलविद्युत आयोजनाको अडिट 3 छुरूङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू छुरूङभित्र लीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ।
0: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनासलु क्षेत्रका बासिन्दाले आमरण अनशन शुरू गरेका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामा सहित 11 जना युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदे माग राख्दै हिजोदेखि मनासलु आधार शिविरमा आमरण अनशन शुरू गरेका हुन्। उनीहरूले मनासलु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनशन थालेका छन्। मागपत्रमा मनासलु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन र यसबाट बस्न अपनाउनु पर्ने उपाय खोजी गर्न सरकार समक्ष माग गरेको उल्लेख छ।
1: चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ। आज बिहान 20,000 ताल जाने टिखौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामा गरे जानकारी दिनुभयो। पोस्टमार्टममा पश्चात दारा निकालेर हात्तीको अन्तिम संस्कार गरिसकिएको छ। झण्डै 45 वर्षको यो हात्ती 24 वर्ष अघि सौराहा क्षेत्रमा पहिलो पटक देखिएको थियो। ब्राजिलियन फुटबलर रोनाल्डो चर्चामा रहेका बेला देखिएकाले स्थानीय गाइडहरूले यसको नाम रोनाल्डो राखिदिएका थिए। खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका पोथी हात्तीहरूका लागि भरपर्दो भाले मानिने रोनाल्डो पर्यटकहरूबीच पनि निकै लोकप्रिय र आकर्षक मानिन्थ्यो। केन्द्रमा अहिलेसम्म जन्मिएका मध्ये 38 छावा रोनाल्डोकै रहेका निकुञ्जको भनाइ छ। चितवनमा धुर्वे र गोविन्दे जस्ता आतंक मचाउने हात्तीहरू बेला बेला गायब वा शान्त हुँदा रोनाल्डो भने निरन्तर प्रजनन केन्द्र आसपास देखिने र आफ्नो वर्चस्व कायम राख्ने एकमात्र चर्चित हात्ती थियो।
0: नेपालले गएको महिनामा विदेशमा विद्युत बिक्री गरी 5,09,24,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम रगुलले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वागले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्री अर्थात सीआईआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनुभएको हो। उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदीयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। मन्त्री वाग्ले डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस, पर्यटन र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डसँग स्थायी सुरक्षा सम्झौता भएको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत जानकारी दिँदै ट्रम्पले अब ग्रीनल्याण्डमा अमेरिकाले ठूलो मात्रामा सैन्य उपस्थिति र पूर्वाधार विस्तार गर्ने बताउनु भएको छ। यो सम्झौताले ग्रीनल्याण्ड तथा अमेरिकाको सुरक्षाका लागि जुनसुकै कदम चाल्ने पूर्ण अधिकार अमेरिकालाई दिएको उहाँको दावी छ। सम्झौता अनुसार अमेरिकी अनुमति बिना कुनै पनि प्रतिपक्षी वा गैर नेटो राष्ट्रले ग्रीनल्याण्डमा सैन्य अखडा बनाउन पाउने छैनन्। डेनमार्क र ग्रीनल्याण्डका प्रधानमन्त्रीहरूले यो सम्झौताले उत्तर एटलान्टिक क्षेत्रको सुरक्षा सुदृढ हुनका साथै सबैको हित हुने प्रतिक्रिया दिएका छन्। यद्यपि सम्झौताका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन्। यसअघि ग्रीनल्याण्डलाई नै अमेरिकी भूभाग बनाउने ट्रम्पको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको थियो, तर नयाँ सम्झौतापछि विवाद मत्थर हुने संकेत देखिएको छ।
4: यसैबीच अमेरिका र इरानबीच तीव्र तनाव जारी रहेकै बेला अमेरिकी सरकारले न्यूयोर्कमा आयोजना हुने राष्ट्रसंघको महासभामा सहभागी हुन ईरानी टोलीलाई प्रवेशाज्ञा अर्थात भिसा स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ईरानी राष्ट्रपति मसूद पेजिस्किन र परराष्ट्र मन्त्री अब्बास अराग्जी सहितका मुख्य प्रतिनिधिमण्डललाई भिसा दिएको हो। 6 महिनाभन्दा बढ़ी समयदेखि दुई देशबीच द्वन्द्व चलिरहेको र हुती विद्रोहका कारण पश्चिम एसियामा तनाव तीव्र बनेको अवस्थामा अमेरिकाको यो निर्णयलाई चासोका साथ हेरिएको छ। तर ईरानी प्रतिनिधिमण्डल कडा यात्रा प्रतिबन्ध लगाउने र न्यूयोर्कमा रहँदा उनीहरूलाई विलासी सामान खरिदमा रोक लगाउने अमेरिकाले जनाएको छ। यसअघि बुधबार मात्रै अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महम्मूद अब्बास र उहाँको प्रतिनिधिमण्डललाई भने भिसा दिन अस्वीकार गरेको थियो। आयोजक राष्ट्रको दायित्व अनुरूप ईरानी टोलीलाई भिसा दिए पनि उनीहरूमाथि कडा निगरानी राख्ने अमेरिकी भनाई छ।
5: दर्पणमा अब खेल खबर। विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुसु रंगशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारीहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुईपटक एसियाली खेलकुद र 5 वर्ष अघि ओलम्पिक आयोजना गरिसकेकाले यसपटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। जापानले यसअघि सन् 1958 टोकियो र 1994 हिरोसीमामा एसियाली खेलकुद आयोजना गरिसकेको छ। औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै शुरू भइसकेका छन्। विभिन्न 54 खेल स्थलमा सञ्चालन हुने यसपटकको एसियाली खेलकुदमा 45 देश र एउटा शरणार्थी टोलीका खेलाड़ीहरूले 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा 15,000 खेलाड़ी र अफिसियल सहित कुल 17,000 जनाको सहभागिता रहनेछ। आयोजक जापानबाट 900 भन्दा बढ़ी, चीनबाट 800 भन्दा बढ़ी र दक्षिण कोरियाबाट झण्डै 800 खेलाड़ी सहभागी हुँदैछन्। यसपटक नेपालका तर्फबाट 21 खेलमा 57 महिला सहित कुल 135 जना खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन समारोहको मार्च पासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको नेतृत्व गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषदले यसपटक कम्तीमा 1 स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ, जस अन्तर्गत कराते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ।
4: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता अस्तुर पश्चिम रोयल्स खेल्नेछन्। त्यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरणका खेल हुनेछन्। मंगिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ, 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मंगिर 5 गते हुनेछ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
6: आजको रंग दर्पण संविधानको मर्म र महत्व झल्काउने गीतहरूमा केन्द्रित छ।

आज संविधान दिवस ठीक 11 वर्ष अघि 2072 सालमा 7 दशकको संघर्ष बलिदान र जनआन्दोलनहरूको संचित परिणाम स्वरूप नेपालको संविधान 2072 जारी भएको हो। राणा शासन विरूद्धको 7 सालको क्रान्तिदेखि पञ्चायती व्यवस्था विरूद्धको प्रतिरोध 46 सालको जनआन्दोलन दशकभरिको सशस्त्र द्वन्द र 62-63 को दोस्रो जनआन्दोलनसम्म नेपाली नागरिकले धेरै त्याग र संघर्ष गर्नु पर्यो। हरेक ऐतिहासिक मोडमा नेपाली समाजको चुनौतीलाई ब्युझाउने जगाउने र संगठित गर्ने काम गीत संगीतले पनि गर्दै आएका छन्।

पञ्चायतकालमा प्रत्यक्ष राजनैतिक अभिव्यक्तिमाथि कडा नियन्त्रण थियो। यस्तो बेला गीत संगीतले नै असन्तुष्टि र आकांक्षालाई अभिव्यक्ति गर्ने माध्यम बने। 46 सालको जनआन्दोलनको समयमा विद्यार्थी र युवा तबकाले लगाएका नारा र गाएका गीतले सड़कमा उत्रिएका जनसमूहलाई एक सूत्रमा बाँध्ने काम गरे। त्यसपछि दशकभरि चलेको द्वन्द्वकालमा पनि दुवै पक्षले आआफ्नो विचारधारा फैलाउन गीत र सांस्कृतिक कार्यक्रमहरूलाई माध्यम बनाए। जनवादी सांस्कृतिक टोलीहरूले गाउँ गाउँमा पुगेर वर्गीय चेतना, समानता र परिवर्तनका सन्देश बोकेका

नेपालको वर्तमान संविधानको प्रत्यक्ष जग बसेको घटना हो 2062-63 सालको दोस्रो जनआन्दोलन। 19 दिनसम्म चलेको त्यो आन्दोलनमा काठमाडौँका सड़कहरूमा हजारौं लाखौं जनसमूह उत्रियो र त्यहाँ गीत र नाराले फेरि केन्द्रीय भूमिका खेले। यसै आन्दोलनको उपलब्धि स्वरूप गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता मूल्यहरू संविधान सभा मार्फत संस्थागत भए, जुन पछि 2072 सालको संविधानमा प्रतिविम्बित भयो।

मधेस आन्दोलन का समय में गाइए गीत क्षेत्रीय र भाषिक पहचान को सम्मान खोजे। थारू समुदाय का सांस्कृतिक गीत भूमिका भाषा र अस्तित्व को मान्यता मागे। त्यस्तै जनजातिले आफ्नो मातृभाषामा गाएका गीतहरूले सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने संवैधानिक व्यवस्थाको वैचारिक जग तयार गरे। महिला आन्दोलनसँग जोडिएका गीतहरूले लैंगिक समानता र समानुपातिक प्रतिनिधित्वको जवाफ उठाए, जुन पछि संविधानले महिलाको समानुपातिक सहभागिताको प्रावधानको रूपमा आत्मसात गर्यो। यसरी हेर्दा संविधानको धारा उपधारामा कतै न कतै कुनै समुदायको जागरण गीत लुकेको भेटिन्छ।

ऐतिहासिक सन्दर्भमा नेपालको राष्ट्रिय गान पनि परिवर्तन भयो। यसरी हेर्दा गीतले जगाएको चेतना नै हो जसले संविधानलाई कोरा कानूनी दस्तावेज नभई नागरिकको साझा सपनाको दस्तावेज बनायो र यही कारणले संविधान दिवसका दिन जागरण गीतको स्मरण गर्नु भनेको आफ्नै संघर्षपूर्ण इतिहास र त्यसले सिकाएको पाठप्रति सम्मान व्यक्त गर्नु हो।

0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड़। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट शुरू। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ कंग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने। स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि भिसा स्वीकृत।
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाड़ी सहभागी। कम्तीमा एक स्वर्ण पदक जित्ने। एनपीएलको खेल तालिका सार्वजनिक। पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वलाई धन्यवाद दिँदै महेश गिवाल र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848।
8: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: संविधान दिवसमा बेसी शर्मा प्रभात फेरी, बाल गृहमा खाद्यान्न तथा अस्पतालका बिरामीलाई फलफूल वितरण। बाढ़ी प्रभावितको राहत तथा पुनस्थापनका लागि कोलसुथार गाउँपालिकाको 24,17,556 रूपियाँ सहयोग। प्रथम टूर दि लमसुङ 2026मा लमसुङका 60 सहित 500 साइकल यात्री सहभागी। र आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा।

0: अब समाचार विस्तारमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार बिहान लमजुङ सदरमुकाम बेसीसरमा प्रभात फेरी निकालिएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय समितिको आयोजनामा भएको प्रभात फेरीमा विभिन्न कार्यालयका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, जनप्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो। बेसीसर सात मनाङे चौताराबाट शुरू भएको प्रभात फेरी मुख्य बजार हुँदै जिल्ला समन्वय समितिको सभा हालमा आएर सभामा परिणत भएको थियो। सभामा सम्बोधन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङ र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सबै जात जाति भाषा भाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान सबैको साझा दस्तावेज भएको बताउनुभयो। जनताको संघर्ष र शहीदको बलिदानीबाट प्राप्त संविधानले नै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम गरेको धारणा राख्नुभयो। कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी महेश सुवेदीले गर्नुभएको थियो। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा विशेषर नगरपालिकाले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा संचालित बाल गृहलाई खाद्यान्न सहयोग गरेको छ। नगरपालिकाले शनिबार बिहान विशेषर 2 गोहरा बेसीमा रहेको बाल गृहलाई चामल, तेल, दाल, नुन, मसला लगायतका खाद्य सामग्री प्रदान गरेको हो। विशेषर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, सशस्त्र प्रहरी नायब परीक्षक विकास अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्री, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहरा लगायतको उपस्थिति थियो। बालगृहमा आश्रित बालबालिकाको उपस्थितिमा बालगृहका सचिव हुमा गुरूङलाई सहयोग सामग्री हस्तान्तरण गर्दै उपप्रमुख पद्मा गुरूङले नगरपालिका सधैं बालगृहको साथमा रहेको बताउनुभयो। अवसरमा सानो सहयोग गरे पनि नगरपालिकाले बालगृह संचालन व्यवस्थापनमा सहयोग गर्दै आएको र निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। बालगृहमा हाल 900 दण्डपीड़ित तथा असहाय बाल बालिका रहेका छन्। कार्यक्रमको सहजीकरण नगरपालिकाका कम्प्यूटर अपरेटर रेशम घिमिरेले गर्नुभएको थियो। लमसुङ सदरमुकाम बेसीसरबाट शुरू भएको प्रथम टूर दि लमसुङ 2026 500 साइकल यात्री सहभागी रहेका छन्। देशभरका साइकल यात्रीको सहभागिता रहने गरी जिल्लामा पहिलो पटक आयोजना भएको कार्यक्रममा जिल्लाभित्रका 60 जना र अन्य विभिन्न जिल्लाबाट 440 जना साइकल यात्रीको सहभागिता रहेको आयोजक लमसुङ साइकलिङ संघले जनाएको छ। शनिबार र आइतबार 2 दिनसम्म संचालन हुने प्रथम टूर दि लमसुङको उद्घाटन एक समारोहका बीच विशेषर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले गर्नुभएको हो। साइकल यात्रीहरूलाई स्वागत गर्दै साइकल पर्यटनको विकाससँगै यस कार्यक्रम लमसुङको ग्रामीण पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मुलुकका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय स्तरसम्म जिल्लाको पर्यटकीय क्षेत्र ऐतिहासिक धरोहरको प्रचार प्रसारमा यो कार्यक्रम महत्वपूर्ण रहेको नगर प्रमुख अर्यालले बताउनुभयो। लमजुङ साइकलिङ संघका अध्यक्ष ध्रुवराम प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायब परीक्षक विकास अधिकारी बेसर 8 वडाध्यक्ष पवित्र थापा राणा, 7 वडाध्यक्ष ऋषिराम बस्नेत, 9 वडाध्यक्ष खुशीजङ गुरूङ, लमजुङका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न जिल्लाका साइकलिङ संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। साइकल यात्रीलाई पञ्चेबाजा सहित विभिन्न आमा समूह तथा स्थानीयले स्वागत गरेका थिए। लमजुङको पर्यटन प्रवर्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले संघले जिल्लामै पहिलो पटक वृहत कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो। शनिबार बिहान बेसीसरको सेरा चोकबाट शुभारम्भ भएको यात्रा बेसीसर चण्डीडाँडा बिन्दा बागलुङपानी कपुरगाउँ हुँदै घलेगाउँ पुगेर विश्राम गरिएको छ। आइतबार घलेगाउँदेखि नायु घनपोखरा रूपरेफाँट खुदी स्थित साम्बाचोक सुरूङ मार्ग भुलभुले हुँदै हामखोलामा समापन गर्ने कार्यतालिका रहेको छ। यो यात्रामा जिल्लाका विभिन्न पर्यटक स्थल हुँदै 52 किलोमिटर पार गरिने आयोजक लमजुङ साइक्लिङ संघले जनाएको छ। यस कार्यक्रम मार्फत लमजुङको पर्यटन प्रवर्धनसँगै स्वस्थ जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह हुने लक्ष्य राखिएको छ। साथै स्थानीय कला, संस्कृति, आतिथ्यता र आर्थिक गतिविधिलाई टेवा पुग्ने तथा विभिन्न जिल्लाका साइकलिस्टहरूबीच अनुभव आदान प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि बेसीसर नगरपालिका, कोलासोथर गाउँपालिका, मर्सङ्गी गाउँपालिकासँगै विभिन्न सरकारी तथा निजी संस्था, व्यवसायी लगायतको सहयोग रहेको छ। सहभागीको सुरक्षा, व्यवस्थित संचालन र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिएको र यसलाई आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवका रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ।
0: हार्दिक आभार। विशेषकर नगरपालिका वडा नम्बर 6 उपल्लो मकैडाँडा निवासी हाम्रा पूजनीय पिता सुबेदार नरबहादुर रिमालको मिति 2083 भदौ 24 गते 86 वर्षको उमेरमा भएको स्वर्गारोहणले हामी सम्पूर्ण रिमाल परिवार शोकमा डुबेका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हामीप्रति सहानुभूति राख्दै समवेदना प्रकट गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौ। साथै यही असोज 5 गते 13 दिनको पुण्यतिथिमा हाम्रा आफन्तजन, छर छिमेकी, इष्टमित्र लगायत सहारा जाने समस्त महानुभावहरूलाई गहुँ तथा प्रसाद ग्रहणका लागि उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। स्थान तथा समय उपल्लो मकैडाँडा स्थित आफ्नै निवासमा बिहान 7 बजे। श्रीमती सरस्वती रिमाल, छोरा बुहारीहरू लक्ष्मण रिमाल, गुणमाया रिमाल, रामबहादुर रिमाल, नानुमाया रिमाल, देवबहादुर रिमाल, सरिता रिमाल एवं समस्त रिमाल परिवार उपल्लो मकैडाँडा लमजुङ।
2: गुड मर्निङ क्लास। ल, आज हामी डडेलको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
1: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजुङ।
0: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166, 9560-45-248, 9841-238-555 र 9560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी शहर लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: मर्संग एफएम 95 मेगाहर्ज
3: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारको उद्धार राहत तथा पुनर्स्थापनाका लागि कोलसेथर गाउँपालिकाले 24,70,556 रूपियाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले जनप्रतिनिधि कर्मचारी शिक्षक तथा विद्यालय कर्मचारीको तलब र सेवा सुविधाबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङले विपदमा परेका नागरिकको उद्धार तथा राहतमा स्थानीय तहको तर्फबाट सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउन लागि बताउनुभयो। विपदको पीड़ामा रहेका नागरिकलाई स्थानीय तहले आफ्नो क्षमता अनुसार साथ दिनुपर्छ भन्ने भावनाले जनप्रतिनिधि कर्मचारी र शिक्षक कर्मचारीको तलब तथा सेवा सुविधाबाट रकम सहयोग गर्ने निर्णय गरेका हौं उहाँले भन्नुभयो। गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट 3,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै जनप्रतिनिधिको 15 दिन बराबरको सेवा सुविधाबाट 3,87,400 रूपियाँ सहयोग गरिनेछ। अधिकृत स्तरका कर्मचारीको 7 दिन, सहायक स्तरका कर्मचारीको 4 दिन र श्रेणीविहीन कर्मचारीको 2 दिन बराबरको तलबबाट 5,67,336 रूपियाँ राहत कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ। यसै गरी शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट 11,63,820 रूपियाँ सहयोग गरिने भएको छ। माध्यमिक तह तृतीय र द्वितीय र तृतीय श्रेणी तथा निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको 7 दिन, निम्न माध्यमिक तह तृतीय तथा प्राथमिक तह द्वितीय र तृतीय श्रेणीका शिक्षकको 5 दिन तथा बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको 2 दिन बराबरको तलब कट्टा गरी सहयोग गरिने जनाइएको छ। गाउँपालिका अध्यक्ष गुरूङले विपदका बेला राहत र पुनर्स्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। भोटेकोशी र त्रिशुलीमा गएको बाढ़ीले धेरै परिवारलाई ठूलो पीड़ा दिएको छ। यस्तो अवस्थामा पीड़ित परिवारको उद्धार राहत र पुनर्स्थापनामा सहयोग गर्नु हाम्रो सामाजिक दायित्व पनि हो उहाँले भन्नुभयो। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। गाउँपालिकाले बाढ़ीमा परि ज्यान गुमाउनेप्रति श्रद्धांजलि तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ। बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने जनाएको छ। संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमसुङले प्रदेश अस्पताल लमसुङमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ। संघले शनिबार अस्पतालमा भर्ना भएर बसेका करिब 60 जना बिरामीलाई फलफूल वितरण गरेको हो। संविधान दिवसलाई सामाजिक सेवा मार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ लमसुङले जनाएको छ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतको उपस्थिति रहेको थियो। युवा संघ लमसुङका अध्यक्ष प्रदीप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विनायक दवाड़ीले कार्यक्रमको संचालन गर्नुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले बिरामीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। गुरूङ साहित्यिक मंच नेपालको केन्द्रीय अध्यक्षमा रोशनी गुरूङ निर्वाचित हुनुभएको छ। पोखरामा शनिबार आयोजित मंचको 10 औं साधारण सभा तथा 4 औं अधिवेशनले गुरूङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। मंचको वरिष्ठ उपाध्यक्षमा मिश्र माया गुरूङ, उपाध्यक्षमा आशबहादुर गुरूङ, महासचिवमा सम्राट गुरूङ, सचिवमा देवेन्द्र गुरूङ सुरज, कोषाध्यक्षमा जसमाया जसो गुरूङ र सहकोषाध्यक्षमा प्रतिमा गुरूङ चयन भएका छन्। सदस्यहरूमा पवित्र गुरूङ, बालकासे गुरूङ, प्रेमबहादुर गुरूङ र रूखबहादुर गुरूङ चयन भएका छन्। निर्वाचन समिति संयोजक अधिवक्ता जुना कुमारी गुरूङले नयाँ कार्य समिति चयन भएको जानकारी दिनुभएको हो। अधिवेशनका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तीर्थ गुरूङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बालकासे गुरूङ र पोखरा प्राज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य सृजन गुरूङलाई सम्मान गरिएको संस्थापक अध्यक्ष गौरी सरा गुरूङले बताउनुभयो। कार्यक्रममा तमो पेलो संघ हङकङका अध्यक्ष मनबहादुर गुरूङले गुरूङ भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा साहित्यिक मंचको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। निर्वाचित अध्यक्ष रोशनी गुरूङले गुरूङ साहित्यलाई थप विस्तार गर्दै नयाँ पुस्तालाई साहित्य र भाषासँग जोड्ने गरी काम गर्ने बताउनुभयो। मंचले यसअघि 2079 सालमा तेस्रो अधिवेशनबाट तेजबहादुर गुरूङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको थियो। रसुवाको माथिल्लो तिर्सुले एक जलविद्युत आयोजनाको अडिट तीन सुरूङबाट 11 जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरूङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरूङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरूङभित्र खोजी कार्य अझै चलिरहेको छ। यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले यही असोजदेखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अप्नाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाती आदिमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आदिमा परिणत भएमा त्यसको नाम अर्बन हुने र यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 गते 10 पर्ने देखिने उल्लेख गर्नुभएको छ। ती तीन दिन सुदूरपश्चिम बाहेका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्न उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्नेबारे अझै प्रश्नसँग निर्कल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। यसैबीच सरकारी निकाय तथा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेदेखि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमाल भन्दा मध्य नेपालका तराई र काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना बढ़ी छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अवाहकको पछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। मर्सेङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: संविधान दिवसमा विशेषमा प्रभात फेरि बालगृहमा खाद्यान्न तथा अस्पतालका बिरामीलाई फलफूल वितरण। बाढ़ी प्रभावितको राहत तथा पुनस्थापनाका लागि कुलसुथार गाउँपालिकाको 24,70,556 रूपियाँ सहयोग। प्रथम टूर दि लमजुङ 2026 लमजुङका 60 सहित 500 साइकल यात्री सहभागी। र आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। साँझ 6:35 बजेको वर्षेङ्गी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो वर्षेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो वर्षेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: हार्दिक आभार। विशेषर नगरपालिका वडा नम्बर 6 उपल्लो मकैडाँडा निवासी हाम्रा पूजनीय पिता सुबेदार नरबहादुर रिमालको मिति 2083 भदौ 24 गते 86 वर्षको उमेरमा भएको स्वर्गारोहणले हामी सम्पूर्ण रिमाल परिवार शोकमा डुबेका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हामीप्रति सहानुभूति राख्दै समवेदना प्रकट गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौ। साथै यही असोज 5 गते 13 दिनको पुण्यतिथिमा हाम्रा आफन्तजन, छर छिमेकी, इष्टमित्र लगायत सहारा जाने समस्त महानुभावहरूलाई गहुँ तथा प्रसाद ग्रहणका लागि उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ। स्थान तथा समय उपल्लो मकैडाँडा स्थित आफ्नै निवासमा बिहान 7 बजे। श्रीमती सरस्वती रिमाल, छोरा बुहारीहरू लक्ष्मण रिमाल, गुणमाया रिमाल, रामबहादुर रिमाल, नानुमाया रिमाल, देवबहादुर रिमाल, सरिता रिमाल एवं समस्त रिमाल परिवार उपल्लो मकैडाँडा लमजुङ।
2: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपो सैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपुसैनिक विकास समिति लमजुङ।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: हेलो, म सङ्गदेव FM 95 मेगाहर्ज

0: लागि रोजगार सृजना गरी विदेशी नै क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ।
1: भोटेक रसुवा भोटेकोसी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेना सहितको टोलीले आज फेला पारेका 11 सब हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 सब फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमी जल विद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: रसुवा भोटेपछि बाढीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ सब फेला परेको छ। त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तहरूले सब चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी र बाँकी रहेको छ। त्यसै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
1: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, सब व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
3: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
1: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
4: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
5: विगत जसलाई

0: हामीले सधैँ सम्झनु पर्नेछ, त्यसलाई जोगाउनेछौँ। हाम्रो ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौँ, तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छ। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ, समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात जाति भाषा धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै, महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
1: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
2: गरेका छौँ त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएछ भने यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेका छौँ। किनभने राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नागरिकता हरायो जलेको नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सीसीआईएमएस भनेर कार्यान्वयनमा छ। त्यो सीसीआईएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
1: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमन्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
3: बाढ़ी प्रभावित क्षेत्रमा डेंगीको जोखिम र अपनाउनु पर्ने सावधानी।
4: जुन बाढ़ीले ल्याएको टुक्रा टाक्री जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिन जरुरी छ।
3: बाढ़ी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: प्याज को फिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस् शर्तहरु लागू हुनेछन् एनसेल नेपालकै लागि
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ
8: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
9: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
8: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ भारतीय लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो नयाँ दिल्लीस्थित इण्डिया ह्याबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन स्वच्छ ऊर्जा उच्च मूल्यको कृषि पर्यटन उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन शुरू गरेका छन् गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोरबु लामा सहित 11 युवाले मनास्लु आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लालपूर्जा पाएका छन् नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
6: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ रसुवा नुवाकोट धादिङ तनहुँ र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
11: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन मैले अन्य तोरो सुविधा लिएको छैन आफू यो लिन चाहेको हो भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्मेटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ त्यहाँ चाहिँ अनुसूचित जातिको एउटा नमुना पनि दिइराखेको छ त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेश गर्नुपर्ने बैंक खातालाई अनिवार्य गरेको छैन भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धी ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ
6: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमुली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ भोटेकोशी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने:
12: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन। उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनलाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्। हामी नियमित रुटिनमा जान्छौँ। अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने जे होस् उहाँहरूको त्यो मेन्टल ट्रोमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छन्।
6: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुले कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रय स्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टोपो छ कि यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन:
13: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो। कपडा पुरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुल्टीमा पानी जमेको हुनै पर्छ।
6: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपडा लगाउन र पानी जम्ने खाल्डो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौँला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता:
14: दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन, पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
3: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
18: के को सरसल्लाह हो दुईजनाको?
17: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
18: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
16: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
18: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
19: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण क्याप्सुल, पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव।
19: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन्। स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ। सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ। यसमा स्वास्थ्य मात्र होइन कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ। कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं।
20: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ, लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ। त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आयरन चाहिँ के खुवाउने, आयरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा। अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जंक फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ, तैपनि अब हाम्रो के छ अहिलेको समाज, अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको। हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउ चाउ चाउमिन त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भनौँ न, उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ।
19: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन, जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ। पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ। त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ।
21: नमस्ते, मेरो नाम रिया पौडेल, म कुस्मा कटुवा चौपारी वडा नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुनले ट्विन्स बच्चा छ, बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुनले बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। हाल मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिना छ त मेरै दुधले मैले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
19: बाढ़ी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड़ छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल,
22: गाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि गाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगेर जान भएन, जाने मान्छेले पनि दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यसकारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ, सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएता थियो, अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहतवाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
0: सरकार र अरूको मात्र मुख ताट्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
1: भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले टिप्पणी गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 घर परिवारले लाल पूर्जा पाएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपीएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हौस, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: टाइम टेक अहिले ठीक आठ बजे
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ.
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो.
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन.
3: यस्तो विवाह स्वत बदर हुन्छ.
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ.
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ.
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ.
3: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ.
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ.
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ.
3: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं. यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्. नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं.
4: बाल विवाह नगराउ, बाल बालिकाको उज्यालो भविष्य सुनिश्चित गराउ.
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश.

संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166 9855542048 9841238555 र 9855543357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Bunnia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041223 4021424 मोबाइल 98415414

0: Bunnia. Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्र्याक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लम्जुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लम्जुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
5: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
6: नाम चाहिँ के लेखेको रहेछ सर?
5: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
4: तेरो बाउले यत्रो ठुलो कुरामा लुकाइसँग
2: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: श्रीधर गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राय माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: एनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाई सक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेम, गोलो फ्रेम, कम्पाउन्ड जाली, जीआई जाली, स्टील फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: आया मरे नि आमा, आया नि आए।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850386780।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।